0: पक्षमा अडिग छ, तर अर्को पक्ष जसरी पनि सरकारमा नगइन छाड्ने अडानमा रहेको छ। विवाद प्रदेश सभालाई कारवाही गर्ने र कारवाहीको निर्णय नमान्ने तहसम्म पुगेको छ। अध्यक्ष राजेन्द्र लिग्देलले प्रदेशका चार सांसदलाई कारवाही गर्न प्रदेश सभा सचिवालयमा सिफारिस गर्दा समेत अर्को पक्षले अध्यक्षकै निर्णयलाई अवैध ठहर गरिसकेको छ। सरकारमा सामेल भई छाड्ने अडानमा रहेको अर्को पक्षले अध्यक्षको कारवाही नै अवैधानिक भन्दै संसद सचिवालयमा पत्र पठाइसकेको छ। पार्टीको निर्णय विपत्ति राप्रपा बागमती प्रदेश सांसदले हिमालय र नेकपा एकीकृत समीकरणको सरकारलाई समर्थन गरेका थिए। यही कारण प्रदेश संसदीय दलका नेता उद्धव थापासहित चारजना सांसदलाई पार्टीबाट निष्कासन गर्न अध्यक्ष लिङ्गदेलले प्रदेश सभामा निवेदन दिनुभएको हो। एजेन्डा प्रदेश खारेजी, प्रदेशमै पदका लागि राप्रपामा रडाको शीर्षकमा हिमालय टाइम्समा खबर छ।
1: बिहानको उज्यालोसँगै नेपालगञ्जको बीपी चोक आसपासमा चहल पहल बढ्छ। सड़कमा मुस्लिम समुदायका मानिसहरूको बाक्लो उपस्थिति देखिन्छ। कसैको हातमा इस्लामिक झण्डा हुन्छ, कोही धार्मिक पोशाकमा सजिएका हुन्छन्। वरिपरिका पसल सड़क र बस्तीमा पर्वको रौनक देखिन्छ। धार्मिक उत्साहसहित आत्मीयता र सद्भावको सन्देश फैलिन्छ। हो, यही उमङ्ग र उत्साहसँगै आत्मीयता र धार्मिक सद्भावका बीच आज हजरत मोहम्मद पैगम्बरको जन्मदिन अर्थात मोहम्मद डे मनाइँदैछ। मुस्लिम समुदायका लागि महत्वपूर्ण धार्मिक पर्व हो यो। नेपालगञ्जमा यो दिन धार्मिक आस्था र सामाजिक सम्बन्धको सुन्दर संगम बन्ने गरेको छ। आस्थासँगै झल्किन्छन् धार्मिक सद्भाव शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको छ।
0: अपराधमा किशोरको बढ्दो संलग्नता, भरिए बाल सुधार गृह शीर्षकमा खबर छ। रूपन्देहीको बाल सुधार गृहमा विभिन्न अपराध तथा कानुनी विवादमा परेका 111 किशोरलाई राखिएको छ। किशोरहरूको अत्यधिक चापका कारण आवासीय व्यवस्थापनमै समस्या भएको छ। संसदको कानुन न्याय तथा मानवाधिकार समितिले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दीहरूको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन अनुसार एउटै खाटमा 3 जनासम्म बालक सुत्नुपर्ने तथा पर्याप्त खाटको अभावका कतिपय बालक भुइँमै सुत्न बाध्य भएको पाइएको छ। सुधार गृहमा 3 तलाको एउटा मात्र भवन छ, जसको पहिलो तलामा कार्यालय र अन्य तलामा बालकका लागि 5 वटा ठुला र एउटा सानो गरी 6 वटा कोठा छन्। त्यसमध्ये एउटा प्रहरीले प्रयोग गर्दै आइरहेको छ। त्यस्तै बाल सुधार गृह भक्तपुरमा पनि 62 जना बालबालिका छन्, जसमा 25 जना बालक र 37 जना बालिका छन्। भौतिक संरचनाका रूपमा गृहमा बालबालिकाहरूका लागि 2 तले एउटा महिला ब्लक र बालकहरूका लागि 9 वटा कोठासहितको अर्को 2 तले पुरुष ब्लक भवन सञ्चालनमा छन्। भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र कक्षा कोठाको सीमितताका कारण छात्र छात्रालाई एउटै समयमा पठन पाठन गराउन सकिएको छैन। त्यस्तै बाल सुधार गृह पोखरामा 108 जना बालक छन्। त्यहाँ 3 तलाको एउटा भवन छ, जसको पहिलो तलामा हल र माथिल्लो पहिलो तलामा 8 वटा कोठामा 2 तले खाटको व्यवस्था गरी बालकहरूको आवास व्यवस्थापन मिलाइएको छ। पछिल्ला केही वर्ष यता कानुनी विवाददेखि गम्भीर खाले फौजदारी अपराधमा किशोर किशोरीहरूको संलग्नता बढ्दै गइरहेको देखिएको छ, जसका कारण देशभरका बाल सुधार गृह भरिभराउ छन्। आजको मध्याह्न दैनिकमा खबर छ।
1: भारतीय बजारमा प्याजको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको छ। काठमाडौँका खुद्रा पसलमा प्याजको मूल्य प्रति किलो 100 देखि 105 रुपियाँसम्म पुगेको छ। तर भन्सार विभागको तथ्याङ्कले चालू आर्थिक वर्षको साउनमा प्याजको आयात अघिल्लो वर्षको सोही महिनाभन्दा 21% भन्दा धेरैले बढेको देखाउँछ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूची अनुसार 4 महिनामा सुकेको भारतीय प्याजको औसत थोक मूल्य 150% बढेको छ। प्याजको खुद्रा मूल्य 100 रुपियाँ नाघ्यो शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभामा हिजो भएको मतदानमा मुख्यमन्त्री थापाको विश्वासको पक्षमा कुल 57 मत परेको थियो। उहाँलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेश सभा सदस्यहरूले मतदान गरेका थिए। यता नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कंग्रेस नेतृत्वको वर्तमान सरकारबाट एमाले बाहिरिने पक्का भएको हो। यसअघि अन्य प्रदेशमा एमाले नेकपा गठबन्धन अनुसार सरकार बनेसँगै गण्डकीमा पनि एमालेलाई सरकार छाड्न दबाव परेको थियो।
2: प्रदेश सरकारमा राजनैतिक समीकरण फेरबदल हुने क्रम तीव्र बनेको छ। गण्डकी प्रदेशमा नेकपा एमाले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ भने लुम्बिनी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका 3 सांसदले मन्त्रीको शपथ लिएका छन्। यता बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
1: अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ 18 नाडा अटो सो 2026 हिजोदेखि काठमाडौँमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित अटो सो उद्घाटन गर्दै उपराष्ट्रपति रामसाय प्रसाद यादवले अरबौंको इन्धन आयात रोक्न विद्युतीय सवारी साधनमा जोड दिँदै विद्युतीय सवारी प्रयोग नै इन्धन आयात न्यूनीकरणको सबैभन्दा दिगो विकल्प भएको बताउनु भएको छ।
2: देशभरिका सबै सरकारी कार्यालयले अबदेखि निजी क्षेत्रबाट सफ्टवेयर खरिद गर्न नपाउने भएका छन्। सरकारी कार्यालयमा प्रयोग हुने सफ्टवेयर सरकारले नै बनाउने गरी मन्त्री परिषद तथा मन्त्री परिषदको कार्यालयले एउटा कार्यालय नै स्थापना गरिसकेको छ।
1: कपिलवस्तुका 8 स्थानीय तहले इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहम्मद जयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएका छन्। पैगम्बर हजरत मोहम्मदको जन्मदिनको स्मरणमा मनाइने मोहम्मद जयन्तीका अवसरमा जिल्लाका शिवराज कपिलवस्तु महाराजगंज र कृष्णनगर नगरपालिका र विजयनगर शुद्धोधन यशोधरा र मायादेवी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै विदाको घोषणा गरेका हुन्।
2: नेपालमा सर्पदंश जनस्वास्थ्यसँगै विपद व्यवस्थापनको चुनौतीका रूपमा देखिएको छ। पछिल्लो 10 वर्षमा सर्पदंशका कारण 1678 घटनामा 301 जनाले ज्यान गुमाएको तथ्याङ्कले यसको भयावह अवस्था देखिएको हो।
1: सूचना प्रविधि आईटी क्षेत्रका उद्यमीहरूले भ्याट फिर्ता प्रक्रियालाई सहजीकरण गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेसँग माग गरेका छन्। अर्थ मन्त्रालयमा हिजो करिब 3 घण्टा भएको छलफलमा उद्यमीहरूले वैदेशिक लगानीमा सञ्चालित तथा आईटी सेवा निर्यात गर्ने कम्पनीले लामो समयदेखि भ्याट फिर्ता पाउन नसकेको भन्दै सहजीकरण गर्न आग्रह गरेको नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनी का अध्यक्ष गौरव पाण्डेले जानकारी दिनुभएको छ।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। युक्रेनमा उत्तर एटलान्टिक सन्धि संगठन नेटो सदस्य राष्ट्रका सैनिक तैनात गर्नु रूसका लागि अस्वीकार्य रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्। युक्रेनमा नेटो सदस्य राष्ट्रका विदेशी सैन्य टुकडी तैनात गर्नु हाम्रा लागि अस्वीकार्य रहेको अडान हामीले विभिन्न तहमा पटक पटक स्पष्ट पार्दै आएका छौं। उनले भनेका छन् कोएलिसन अफ द विलिङका नेताले युक्रेनको स्वतन्त्रताको 35 वार्षिक उत्सवका अवसरमा केभलाई भर्चुअल बैठक गरेका थिए। बेलायतका प्रधानमन्त्री एन्ड्री बर्हम, फ्रान्सेली राष्ट्रपति मेनुएल मेक्रोन, जर्मन चान्सलर फ्रेडरिक मर्ज र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बैठकको अध्यक्षता गरेका थिए।
4: अब खेलकुदका खबर। मलेसियामा आयोजना हुने एएससी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि जित निकालेको छ। मलेसियाको सेलाङ्गो टर्फ मैदानमा मंगलबार भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 9 जित निकालेको हो। यसैबीच नेपालले पिकलबल विश्वकपको तेस्रो संस्करण खेल्ने भएको छ। पहिलो पटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहिबार भियतनामको दानाङ प्रस्थान गर्ने भएको छ।
3: अब विचार विश्लेषणको पालो। आर्थिक अभियान दैनिकमा फेसनको गतिसँगै हेटौडा कपडा उद्योग अघि बढ्ला शीर्षकमा रामप्रसाद गौतमको विचार छापिएको छ। दुनियाँमा एक वर्षमा एकजनाका लागि 14 टी सर्ट बन्छन्। नेपालमा सायद एकजनाले एउटा भन्दा बढी किनेको होस्। प्रविधि र फेसनले गर्दा कपडामा प्रतिस्पर्धा व्यापक उच्च छ। यसमा टिक्नका लागि हेटौडा कपडा उद्योग कसरी सञ्चालन गर्ने र यहाँको उत्पादनहरूको भन्दा कसरी विशिष्ट बनाउने भन्ने बारेमा राम्रो अध्ययन गर्नमा सरकारले कन्जुस्याई नगरोस्। कसरी यसको शिरोभार खर्च कम गरेर लागत पनि कम गरेर मिथ्यावैध तरिकाले अपनाउने भन्नेबारे सबै कुराको जवाफ तयार गरेर यसलाई सरकार र निजी क्षेत्र मिलेर सञ्चालन गर्ने मोडालिटी पनि विकसित गर्न ठिक हुन्छ कि वा अन्य कुनै सञ्चालन मोडल। तुलनात्मक लाभका क्षेत्र पत्ता लगाएर मात्र काम सुरु गर्नु राज्यको प्रमुख दायित्व हो। यस ऐतिहासिक जिम्मेवारीमा राज्य खरो उत्रोस्।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: सुजय FM 101.6
1: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
2: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
3: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-833 र 598-834।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: विजय टाङ्चे
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
7: अहिले बिहानको 6 बज्यो।

0: यो सिआइएनको साझा खबर हो। दीपक आचार्यसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सिआइएन खबर .com सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 10 गते बुधबार, अगस्त 26 तारिक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको त्रयोदशी तिथि, मोहम्मद जयन्ती।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आज प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदहरू बीच प्रश्नोत्तर, 11 सांसदले सवाल राख्ने, उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण,
1: उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल, बागमतीमा एमाले नेकपा र राप्रपा बीच सरकार गठन तथा सञ्चालन बारेमा समझदारी, रासपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने,
0: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर, सञ्चार माध्यमले सार्वजनिक हित केन्द्रमा राख्नुपर्ने सञ्चार मन्त्रीको जोड, डिजिटल स्वास्थ्यमा बागमती अब्बल,
1: गाजामा चङ्गा ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाइने इजरायलको धम्कीको कडा आलोचना, कोलम्बियामा बालबालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरुपयोग, एआई सिर्जित संगीतमाथि अस्ट्रेलियामा रोक,
0: र जनकपुर बोल्समै निसमको पुनरागमन, मलेसिया विरुद्धको अभ्यास खेलमा आसिफ र अर्जुनको प्रभाव, सोनीको कप्तानीमा 19 वर्ष मुनिको नेपाली टोलीको घोषणा।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर रहेको प्रसङ्ग।
1: वित्तीय अनुशासनलाई कमजोर हुँदा स्थानीय सरकारहरू आर्थिक रूपमा कमजोर बन्दै गएका छन्। मुलुक संवैधानिक रूपमा संहितामा प्रवेश गरी स्थानीय सरकार गठन भएर सेवा प्रवाह गर्न थालेको 9 वर्षको अवधिमा अधिकांश स्थानीय सरकार वित्तीय रूपमा सबल हुन सकेका छैनन्। आन्तरिक आयमा न्यून स्रोत, कर र सेवा शुल्कको पर्याप्त राजस्व सङ्कलन हुन नसक्नु, संघीय र प्रदेश सरकारलाई अनुदानमा अत्यधिक निर्भरता वित्तीय रूपमा कमजोर हुने आधार बनेका छन्। स्थानीय तहले तलब भत्ता र बैठक खर्च, सवारी, इन्धन लगायतका प्रशासनिक क्षेत्रमा बढी खर्च गरिरहे पनि आय स्रोत भने दिगो बन्न सकेको छैन। आर्थिक वर्षको अन्त्यतिर संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने सामान्यीकरण अनुदान कटौतीले समेत स्थानीय सरकारहरू अप्ठ्यारोमा परेका छन्। नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा संघीय सरकारले प्रदान गर्ने सामान्यकरण अनुदान हरेक वर्ष घट्दै जानु दुःखद भएको बताउनुहुन्छ। प्राप्त स्रोत घट्दै गएपछि खर्चलाई स्रोतमा समायोजन गर्न समस्या भइरहेको छ। उहाँका अनुसार गाउँ र नगरसभाले उपलब्ध स्रोतमा धेरै योजनाहरू गर्न सकेका छैनन्। हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाका अनुसार सहरी क्षेत्रका स्थानीय तहमा नागरिकले धेरै नै कर तिर्ने गरे तापनि उनीहरूले केही पनि सेवा सुविधा पाउन नसकेको अवस्था रहेको बताउनु भएको छ। नगरपालिका भनेको कर उठाउनको लागि मात्र भन्ने आम नागरिकमा बुझाइ हुन थालेको छ। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरलाले पनि स्थानीय सरकारले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न नसक्दा समस्या भइरहेको बताउनु भएको छ। स्थानीय सरकार निर्माण भएको यस अवधिमा स्थानीय तहले जति राजस्व सङ्कलन गर्न प्रयास गर्नुपर्थ्यो त्यति गर्न सकेको छैन। राजस्व सङ्कलनमा स्थानीय तहले प्रयास गर्ने हो, त्यसमा सङ्घ प्रदेश सरकारले सहयोग गर्नुपर्ने अवस्था रहेको थियो। जुन नेपालको गणतन्त्र घोषणासँगै स्थानीय सरकारलाई दिएको अधिकारको दुरुपयोगबाट यो अवस्था सिर्जना भएको छ। उदाहरणका रूपमा गत वर्ष कुनै स्थानीय तहले 100 रुपियाँ राजस्व सङ्कलन गरेका छन् भने यस वर्ष 105 रुपियाँ उठाउने स्थानीय तहलाई संघीय सरकारले प्रदान गर्ने अनुदान वृद्धि गर्ने व्यवस्था संघीय सरकारले गर्नुपर्ने अवस्था रहेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ। उहाँले पहिलो पटक प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सांसदका प्रश्नको उत्तर दिन लाग्नु भएको हो। प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ, जसमा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदका प्रश्नको जवाफ दिनुपर्ने उल्लेख छ। उक्त परिच्छेदमा सांसदले लिखित प्रश्न सचिवालयमा दर्ता गराउनुपर्ने र प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्ने कार्यविधि छ। प्रधानमन्त्री शाहले भने पद सम्हाले यता नियमावलीको व्यवस्था अनुसार जेठ असार र साउनमा सांसदका प्रश्नको जवाब दिनुभएको छैन। यही भदौको बैठकमा सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा आएर सांसदको प्रश्नको जवाब दिन रुलिङ गर्नुभएको थियो। 11 सांसदले प्रधानमन्त्रीलाई सोध्नको लागि प्रश्न दर्ता गराइसकेका छन्। रासुपाका कृष्णहरि बुढाथोकी, समीक्षा बास्कोटा र अमरेश कुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नुहुनेछ। काङ्ग्रेसका बासना थापा र गीता गुरुङ, एमालेका ऐनबहादुर महर र गणेश सिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेकपाका वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृतिका हर्कराज राई र राप्रपाका खुशबु ओलीले पनि प्रधानमन्त्रीलाई आज प्रश्न गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सिआइएनसँग बताउनुभयो।
3: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। कार्य व्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रयोग नगर्ने, यदि गर्नु पर्ने चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको छ कार्य व्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सामान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
0: यसअघि 17 जेठमा प्रधानमन्त्री शाह संसदको प्रश्नको जवाब दिने भन्दै अचानक संसदको रोस्टममा पुग्नुभयो। त्यतिखेर सांसदको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेको थियो। त्यसयता विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन र संसदमा आएर नियमावलीको व्यवस्था अनुसार जवाब दिन माग गर्दै आएका थिए। यसबीचमा सभामुख अर्यालले पनि प्रधानमन्त्री शाहलाई भेटेर संसदमा उपस्थित हुन आग्रह गर्दै आउनुभएको थियो। यसबीच आजको संसद बैठकमा प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुहुनेछ। यस अगाडि सभामुखले कालो चस्मा नलगाउन सांसदहरूलाई निर्देशन दिनुभएको थियो र लगाउनै पर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्ट पेश गर्न भन्नुभएको थियो। प्रधानमन्त्रीको सचिवालयले हिजो संघीय संसद सचिवालयमा चस्मा लगाउनु पर्ने स्वास्थ्य अवस्थाको कारण रहेको भन्दै त्यहाँ निवेदन दर्ता गरेको छ।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार माध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले प्रविधिको तीव्र विकाससँगै संचार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल अकोराबले आयोजना गरेको एसिया प्यासिफिक इन्स्टिच्युट फर द ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडीको 24 सम्मेलनलाई सम्बोधन गर्दै संचार मन्त्री तिमल सिन्हाले यस्तो बताउनु भएको हो। संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्तहरूमा परिवर्तन हुनुपर्ने बताउनु भएको छ। गलत सूचना, भ्रामक सामग्री, एआईबाट सिर्जित सामग्रीका कारण जोखिम बढिरहेको अवस्थामा नेपालका सामुदायिक रेडियोहरूले जनतालाई सत्य तथ्य समाचार दिन सक्ने अवस्था रहेको बताउनु भएको छ। यसैबीच सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले सार्वजनिक सेवा प्रसारण भन्दा सामुदायिक प्रसारणलाई जोड दिँदै सरकारले अगाडि बढेमा नागरिकले सही सूचना पाउन सक्ने बताउनु भएको छ। स्वतन्त्रतासँगै संचार क्षेत्रको जिम्मेवारीमा परिवर्तन आइरहेका हुनाले सामुदायिक रेडियोको मर्मलाई बुझ्न पनि उहाँले अनुरोध गर्नुभएको छ।
0: यसैबीच एआइबिडीको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मिडिया कार्यशाला दुई दिनसम्म लगातार चल्यो र अकोराबले यसको नेतृत्व लिएको थियो। सह आयोजकको रूपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गोलाम सरवारले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्त्वपूर्ण भएको धारणा उल्लेख गर्नुभयो। एसिया प्रशान्त प्रसारण विकास संस्था एआइबिडीका फिलोमिना महासचिव फिलोमिना प्राक्रमले सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालले नेपालमा एसिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मिडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकहरू अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको पनि जानकारी दिनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गोलाम सरवारले पनि आफ्नो धारणा राख्नुभयो भने अकोराब नेपालका अध्यक्ष गिरीले अकोराबलाई विश्वास गरेर एआइबिडीले सम्मेलन र कार्यशाला गर्नका लागि महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्काबीचको संवाद र सहकार्यका लागि पनि एआइबिडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
1: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्षी दलहरूको अनुपस्थितिबीच हिजो बसेको प्रदेशसभा बैठकमा एमालेका प्रदेश सांसद मुख्यमन्त्री थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावको पक्षमा 57 मत परेको छ भने विपक्षमा 0 मत परेको छ। बैठकमा 58 जना सांसदहरूको मात्र उपस्थिति रहेको थियो। बागमती प्रदेश सभामा हाल 104 सदस्य रहेका छन्। यसैबीच डिजिटल स्वास्थ्यमा बागमती प्रदेशले फड्को मारेको छ। बागमती प्रदेशको सरकारी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या, कुल सेवामा कति आए, आकस्मिक सेवाको अवस्था, अस्पतालमा भर्ना भएका बिरामी, प्रयोगशाला परीक्षण र निशुल्क सेवा लिएका लगायतका विवरणहरू डिजिटल प्रणालीबाट हेर्न सकिने अवस्था रहेको छ। प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले प्रदेशमा ल्याएको बागमती डिजिटल हेल्थ प्रणालीको प्रदेश स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको दैनिक विवरणलाई डिजिटल अभिलेखमा ल्याउने स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने प्रयासहरू भएको छ।
0: अझै पनि राजनीतिक प्रसङ्ग। सर्वोच्च अदालतले काङ्ग्रेसको आधिकारिकता सम्बन्धी 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको 3 साता नबित्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फेरि अर्को रिट दायर गर्नुभएको छ। काङ्ग्रेसको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै देउवाले गत सोमबार र खड्काले मंगलबार हिजो सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो। देउवा र खड्काले नै करिब 1 महिना अघि दायर गरेको रिटमा गत साउन 21 सुनवाई गर्दै सर्वोच्चले 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो। सर्वोच्चले 4 वैशाखमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। त्यही फैसला पुनरावलोकन हुने भइसकेपछि पनि काङ्ग्रेस संस्थापनले 15 महाधिवेशन गर्न लागेको भन्दै देउवा पक्ष सर्वोच्च गएको हो। पूर्व सभापति देउवाले सर्वोच्च अदालतबाट फैसला पुनरावलोकन भइ नसक्दै काङ्ग्रेसको महाधिवेशन प्रक्रिया पनि अघि बढाउँदा विपक्षमा फैसला आए पनि त्यसको कार्यान्वयन कठिन हुने जिकिर गर्नुभएको छ। खड्काले काङ्ग्रेसले अबको करिब 9 महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेकाले विवादित मुद्दालाई प्राथमिकतामा राखेर निरन्तर सुनवाई गर्नुपर्ने माग गर्नुभएको छ। उहाँको रिटमा महाधिवेशन प्रक्रिया अघि बढे विचाराधीन मुद्दाको मूल औचित्य नै समाप्त हुने र पार्टीको आधिकारिकता तथा सांगठनिक संरचनामा अपूरणीय क्षति पुग्ने पनि दावी गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता,
4: माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई।
0: उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण सुरु। उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौँ,
6: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
5: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अंडा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौँ।
8: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोसिलो आहार दिनुहोस्।
7: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभरका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली, कञ्चनपुरमा तथ्याङ्क सङ्कलन गरिएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले CIN बताउनुभयो।
10: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टिम बनाएर, विभिन्न 3-4 टिम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको, यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ। होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ प्लान्टेसन हुन्छ, त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ। यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य, न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलको विधान संशोधन कार्यदलले बनाएको उपसमितिले आजसम्ममा मस्यौदा प्रतिवेदन बुझाउने तयारी गरेको छ। भदौ 3 बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुरुलाकोटीको संयोजकत्वमा रासोपा संसदीय दलको विधान संशोधन कार्यदल 2083 गठन गरेको थियो। रासोपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने भएको छ। कान्तिपुर दैनिकमा 40 खुल्यो तातोपानी जोड्ने सडक, रोकिएका कन्टेनर भित्रिँदै शीर्षकमा अनिस तिवारीले सिन्धुपाल्चोकबाट लेख्नुभएको खबर छ। शरद याममा मनास्लु आरोहणको चाप बढ्दै बाटो बनाउन खटिए 7 शेर्पा, शीर्षकमा सूरज कुँवरले लेख्नुभएको छ। अर्को खबर छापिएको छ, उपकुलपतिहरू नै एकीकृत छाता ऐनको विपक्षमा, शीर्षकमा सुदीप कैनीले लेख्नुभएको हो। उपकुलपतिहरू विश्वविद्यालय छाता ऐनको विपक्षमा देखिएका छन्। एउटै प्रकृतिका विश्वविद्यालयहरू एकीकृत ऐनबाट सञ्चालन गर्नुपर्ने माग प्राज्ञिक क्षेत्रबाट हुँदै आएको छ, तर शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो गरेको छलफलमा 14 विश्वविद्यालयका उपकुलपतिसहित निमित्त रजिस्ट्रारहरूले छाता ऐनले विश्वविद्यालयको स्वायत्तता कमजोर बनाउने भन्दै त्यसको विपक्षमा धारणा राखेका हुन्। उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन 2075 विज्ञहरूले ट्रस्टी सहित छाता ऐन र एकीकृत सेवा आयोगको सुझाव सिफारिस गरेका थिए। उपकुलपतिहरू ट्रस्टी मोडलमा सहमत भए पनि अन्य 2 विषयमा भने असहमत देखिएका हुन्।
1: नेपालका गाउँघरमा बिहानको सुरुवात कुखुराको भाले बासेर हुने गर्छ। कुखुरा पालनमा हजारौँ परिवारको आय आर्जन जोडिएको छ, तर करिब 2 रुपियाँ बराबरको पोल्ट्री व्यवसाय अहिले लागत वृद्धि, बजार अस्थिरता, रोगको जोखिम र अवैध तस्करीको दबावबाट गुज्रिरहेको छ। गोर्खापत्र दैनिकमा केशवराज पौडेलले लेख्नुभएको छ। त्यस्तै गरी अन्नपूर्ण दैनिकमा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न शीर्षकमा सुरेन्द्र काफले लेख्नुहुन्छ। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै अभिभावक बन्न सुझाएको छ। देशैभरका अगुवा कार्यकर्ताको सुझाव लिएर तयार पारिएको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन प्रतिवेदनले पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेद्वारमा घोषणा गरेर फागुनको 21 निर्वाचनमा जाँदा पार्टी पंक्ति रक्षात्मक अवस्थामा पुगेको निष्कर्ष निकालेको छ। निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि एमाले आफूलाई समीक्षा गर्नुपर्ने र नेतृत्व परिवर्तन गर्नुपर्ने दबाब परेको छ। यसै गरी अध्ययन हुन्छ, निरीक्षणमा मन्त्री आउँछन् तर चल्दैन बिरगन्ज चिनी कारखाना शीर्षकमा नीरज पिठाकोटेले कारोबार दैनिकमा लेख्नु भएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले 2058 सालमा खारेज गरेको बिरगन्ज चिनी कारखाना चलाउन धेरै निर्णयहरू पटक पटक भएका छन् तर 2.5 दशकको अवधिमा भने सञ्चालन हुन सकेको छैन। अब के हुन्छ त्यहाँका स्थानीयले प्रतीक्षा गरिरहेका छन्। ब्याजदर घटाएरै सवारी कर्जा दिन बैङ्कहरू प्रतिस्पर्धा शीर्षकमा कारोबार दैनिकमै परिवर्तन देवकोटा लेख्नुहुन्छ। कर्जा विस्तार नभएर दबाब खेपिरहेको बैङ्कहरूले ब्याजदर घटाएर भए पनि सवारी साधनमा कर्जा दिन प्रतिस्पर्धा गरिरहेका छन्। राजधानी काठमाडौँमा केही दिन अघि नाइमा अटो एक्सपो सञ्चालनमा आएको थियो भने हिजो नाडा अटो सुरु भएको छ। यसरी विभिन्न प्रतिस्पर्धाहरू हुँदा बैङ्कहरू पनि त्यसमा मुछिएको देखिएको छ। त्यस्तै गरी भारतबाट करिब 25,000 टन चिनी आयात गरिँदै कौशिला कुवरले कारोबार दैनिकमा लेख्नु भएको छ। सरकारले आसन्न चाडपर्वलाई लक्ष्य गरेर भारतबाट करिब 25,000 टन चिनी आयात गर्ने भएको छ। आन्तरिक उत्पादनमा कमी आएको भन्दै भारतले चिनी निर्यात रोकेको छ तर नेपालको अनुरोधमा 25,000 टन चिनी प्रदान गर्ने भएको छ। उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले नजिकै गरेको चाडबाडलाई चिनीको अभाव हुन नदिनको लागि आन्तरिक र बाह्य दुवै स्रोत परिचालन गर्न निर्णय भएको जानकारी दिनुभएको छ।
0: अब विदेशको खबर। कोलम्बियामा सामाजिक सञ्जाल दुरुपयोग गरेर बालबालिकालाई युद्ध र लागौसत तस्करीमा प्रयोग भइरहेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच HRW जनाएको छ। विद्रोही समूह र लागौसत तस्करीमा संलग्न गिरोहले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बालबालिका भर्ती गर्न प्रयोग गरिरहेको HRW उल्लेख गरेको हो। HRW 102 पृष्ठ लामो पछिल्लो प्रतिवेदनमा ती बालबालिकालाई विस्फोटक पदार्थ बोकेका ड्रोनहरू उडाउने जस्ता ज्यान जोखिम पार्ने काममा लगाइएको उल्लेख गरिएको छ। एआई प्रविधिको बढ्दो प्रयोगले कलाकारहरूको जीविकोपार्जनमा जोखिम निम्ति आएको भन्दै पूर्ण रूपमा एआई सृजित सङ्गीतमाथि अस्ट्रेलियामा प्रतिबन्ध लगाइएको छ। अस्ट्रेलियाका रेकर्डिङ कम्पनीहरूको प्रतिनिधित्व गर्ने संस्था अस्ट्रेलियन रेकर्ड इन्डस्ट्रिज एसोसिएसन एआरआइएले पूर्ण रूपमा एआईबाट सिर्जना गरिएका सङ्गीतलाई आफ्ना आधिकारिक चार्टहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यो संस्थाले देशका प्रमुख रेकर्ड लेभलदेखि साना र स्वतन्त्र निर्माताहरूको समेत प्रतिनिधित्व गर्ने गरेको छ र यसबाट कलाकारहरू र सर्जकहरूलाई केही राहत पुग्ने विश्वास गरिएको छ। र संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा ड्रोन र बेलुन उडाइने क्षेत्रबाट त्यहाँका बासिन्दालाई हटाउने इजरायलको धम्कीको आलोचना गर्दै यसलाई अत्यन्त आपत्तिजनक भनेको छ। राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका प्रवक्ता रबिना शमदासानीले हिजो जेनेभामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो।
1: साझा खबरमा अब खेलकुदका खबर। न्युजिल्यान्डका अलराउन्डर जिमी निसम पुनः जनकपुर बोल्ट्समा फर्किएका छन्। उहाँले 2 वर्ष अघि नेपाल प्रिमियर लिगमा जनकपुरलाई पहिलो सिजन च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो। जनकपुरले हिजो आफ्नो सोसल प्लेटफर्म मार्फत 35 वर्षे निसमलाई यो सिजन पुनः अनुबन्ध गरेको जानकारी दिएको छ। यसैबीच एसिसी प्रिमियर कपको तयारी खेलिरहेको अभ्यास खेलमा नेपालले मलेसियालाई डकवर्थ लुइस पद्धतिमा 9 विकेटले हराएको छ। ओपनर आसिफ शेखको शतक र अर्जुन कुमालको अर्धशतक सहित ओपनिङमा जोडीले शानदारसँग दोहोरो शतकीय साझेदारीमा नेपालको प्रभावलाई प्रभावशाली बनाउन सफल भएको थियो। टस जितेर ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा 232 रनमा अल आउट भएको थियो। लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि नेपालले डकवर्थ लुइस पद्धतिमा 48 ओभर 228 रनको लक्ष्य पाएको थियो। यसैबीच सोनी पाखरिनको कप्तानीमा नेपाल क्रिकेट सङ्घ क्यानले हिजो एसिसी महिला 19 वर्ष मुनिको एसिया कप र आइसिसी महिला 19 वर्ष मुनिको विश्वकपका लागि 28 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। एसिसी महिला U19 एसिया कप मलेसियामा
11: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौँ। गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
12: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
11: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
12: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
11: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
12: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
11: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
12: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
11: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
12: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
11: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
12: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना लाउँछ दिखाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
11: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
12: त्यसरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाए। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
11: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ
13: उसले अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सुन्छ बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले नि
11: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस् आजै सम्पर्क गर्नुहोस्
14: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 50 934

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कडेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाउँदै मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा। चितवनमा कर छुटपछि राजस्व सङ्कलनमा 28 करोड वृद्धि। चितवनको रत्नगरमा पालिएका पशुमा रेबिज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान। र भरतपुर गेस्ट हाउस चौरमा शहीद मैदान र समन्वय पार्क बनाइने। लुम्बिनी प्रदेशका 3 नयाँ मन्त्रीले लिए शपथ।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन।
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैलाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैलाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511291163, 98550074503 र 98511584503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको आज जन्म जयन्ती मनाइँदैछ। सोही प्रसङ्गबाट इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लल्लाह रसुलको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो, पछि साउदी अरबको मदिनामा जानुभयो। उहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजरी सम्वत सुरु भएको थियो। अहिले हिजरी सम्वत 1448 चलिरहेको छ। जगतको सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीहरूले पूजा आराधना गर्ने तीर्थस्थल रहेको थियो। मोहम्मदले उपदेश दिने क्रममा यही कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको रहेको छ। कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए अनि मुस्लिम धर्मावलम्बीहरूको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो। यसअघि जेरुसलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिँदै आएको थियो। यसै कारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन्। इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ। यस अवसरमा आज र्याली सभा लगायत कार्यक्रम गरिँदैछ। नेपाली जामे मस्जिद, काश्मीरी जामे मस्जिद लगायत स्थानमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ। गृह मन्त्रालयले मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिएको छ। मन्त्रालयले हिजो सार्वजनिक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको जनाएको हो। मन्त्रालयका अनुसार मुस्लिम आयोगबाट मोहम्मद जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन अनुरोध भइआएको थियो। सोही अनुसार 2083 साल भदौ 10 गते बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो। गृह मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा संसदका प्रश्नको जवाफ दिने हुनुभएको छ। सङ्घीय संसद सचिवालयका अनुसार दिउँसो 1 बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली 2083 परिच्छेद 9 अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 प्रस्तुत गर्नुहुनेछ। यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारत बीच दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता प्रस्तुत गर्नुहुनेछ। त्यस्तै आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने जनाइएको छ। सरकारले आर्थिक ऐन 2083 जारी गरेपछि हालसम्म जिल्लामा 2906 फर्मले छुट सुविधा लिएका छन्। आयकर मूल्य अभिवृद्धि कर र अन्त शुल्कको हालसम्म रहेको बक्यौतामध्ये बक्यौता र थप 1% कर बुझाएमा बाँकी ब्याज जरिवाना विलम्ब शुल्क मिना हुने व्यवस्था ऐनले गरेको हो। ऐन जारी भएसँगै बक्यौता भुक्तान गर्ने क्रममा सुरु भएसँगै राजस्व समेत बढेको छ। लामो समयसम्म करको बक्यौता रहेर भुक्तान गर्न नसकी व्यवसाय अगाडि बढाउन नसकेका करदातालाई एकपटकका लागि सरकारले यो अवसर दिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्य विक्रम खड्काले बताउनु भएको छ। उहाँका अनुसार जुनसुकै करको बक्यौता भए पनि यो सुविधा लिन सकिनेछ। उहाँले भन्नुभयो, यसलाई अवसरका रूपमा लिएर करको छुट सुविधा उपयोग गर्नुहोस्। यस्तो सुविधा पुनः आउन नसक्ने भन्दै आएको अवसर नगुमाउन समेत आग्रह गर्नुभएको छ। आयकरतर्फ प्यान नम्बर नली कारोबार गर्ने 7 फर्मले समेत सुविधा लिएका छन्। यस्तै अन्य फर्मले समेत सुविधा लिएको जनाइएको छ। जिल्लामा आयकरतर्फ 74,366 करदाता रहेका छन्। यस्तै गरेर आयकरतर्फ आर्थिक वर्ष 2081-82 33% करदाताले विवरण बुझाउन बाँकी रहेको देखिन्छ भने आयकरतर्फ आर्थिक ऐन 2083 दिएको छुट सुविधा लिने करदाता 2083 जेठ 15 भदौ 5 गतेसम्म 2,563 करदाताले विवरण बुझाई कर दाखिला गरिसकेको उहाँको भनाइरहेको छ। मूल्य अभिवृद्धि करतर्फ 82 करदाताले विवरण बुझाई कर समेत दाखिला गरेको देखिएको छ। अन्त शुल्कतर्फ जम्मा 222 करदाताले आर्थिक ऐन 2083 दफा 43, 910 र 920 अनुसार अन्त शुल्क बुझेर दस्तुर बुझेर विवरण समेत दाखिला गरिसकेका छन्। गत आर्थिक वर्ष 2082-83 साउनमा 1,53,39,10,000 राजस्व सङ्कलन भएकोमा यस वर्षको साउनमा 1,81,55,58,000 राजस्व सङ्कलन भएको उहाँले बताउनु भएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा भन्दा चालु आर्थिक वर्षको यस अवधिमा 28 राजस्व बढी सङ्कलन भएको छ। पूर्वी चितवनको रत्नगरमा पालिएका पशु चौपायामा रेबिजको संक्रमण देखिएको छ। नगर क्षेत्रका पशुमा रेबिजको लक्षण देखिएको हो। रत्नगर 9 र 10 को नमुनामा रोगको संक्रमण पुष्टि भएको जनाइएको छ। पशु सेवा कार्यालयका प्रमुख डाक्टर प्रभात उपानेका अनुसार जर्सी गाईमा रोग संक्रमण पुष्टि भएको हो। उहाँका अनुसार यो रोग लागेका गाई भैँसीले ऱ्याल काट्ने, टाउको भित्तामा ठोक्ने, मान्छे वा अन्य जनावरलाई टोक्न खोज्ने, पानी खान नखोज्ने, घाँस खान नखोज्ने, दुध घटाउने र मर्ने हुन्छ। कुकुर बिरालामा रेबिज विरुद्धको भ्याक्सिन लगाइए पनि अन्य पशु चौपायमा भने खासै लगाएको देखिँदैन। रोगको संक्रमण देखिएसँगै संक्रमित क्षेत्रमा पालिएका पशु चौपायमा रेबिज विरुद्धको खोप लगाउन सुरु गरिएको हो। यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्दछ। जिल्लाका अन्य पालिकाहरूमा समेत यस रोगको संक्रमण देखिन सक्ने जनाउँदै उहाँले पशुपालक किसानलाई उच्च सावधानी अपनाउन समेत आग्रह गर्नुभएको छ। रत्नगर नगरपालिकाकी पशु चिकित्सक अनुष्का राज भण्डारीका अनुसार पालिकाका विभिन्न वडामा पालिएका पशुमा यो रोगको संक्रमण देखिएको छ। यहाँका पशुहरूको नमुना सङ्कलन गरी परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौँ पठाइएको छ। रोगको संक्रमण देखिएपछि संक्रमित क्षेत्रमा उच्च सतर्कता अपनाइएको समेत उहाँले जानकारी दिनुभएको छ। बागमती प्रदेशमा नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा साझेदारी समझदारी भएको छ। संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य मान्यता, राजनैतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दलबीच छबुधे समझदारी भएको जनाइएको छ। मङ्गलबार भएको समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँट गरिने र हालका मन्त्रालयको सङ्ख्या 8 भन्दा नबढाउने सहमति समेत भएको जनाइएको छ। मधेसको मलिलो माटो उखु खेतीका लागि उर्वर भूमि र पुस्तौदेखि नगदे बालीका रूपमा उखु रोपेर परिवार पाल्दै आएका पश्चिम नवलपरासीका किसानहरू आफ्नै पसिनाको मूल्य पाउन नसकेर भौतारिन बाध्य भएका छन्। खेतमा दिनरात पसिना बगाएर उत्पादन गरेको उखु चिनी मिललाई बुझाएको वर्ष बितिसक्दा पनि भुक्तानी नपाउँदा यहाँका हजारौँ किसान परिवार गम्भीर आर्थिक सङ्कट र मानसिक तनाव झेलिरहेको जनाइएको छ। उखु किसानका पीडा र आक्रोशहरू आवाजहरू बारम्बार गाउँका खेतबारीबाट सुरु भएर काठमाडौँको माइतीघर मण्डला जिल्ला प्रशासन कार्यालयको ढोका हुँदै त्यसको सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधि सभासम्म पुग्ने गरेका छन्। तर पटक पटक सडकदेखि सदनसम्म यो मुद्दा जोरदार रूपमा उठ्दा पनि किसानको समस्या समाधान हुनुको सट्टा झन जटिल बन्दै गएको छ। पश्चिम नवलपरासीका मुख्य दुई चिनी उद्योगहरू प्रतापपुर स्थित इन्दिरा सुगर मिल र सुनौली स्थित लुम्बिनी चिनी उद्योगले किसानलाई वर्षौँदेखि करोडौँ रुपियाँ बक्यौता तिर्न बाँकी राखेका छन्। प्रतापपुरमा रहेको इन्दिरा सुगर मिलले विगत वर्षौँदेखि किसानको करिब 8 करोड रुपियाँ, गत वर्षको 6 देखि 8 करोड बक्यौता भुक्तानी दिएको छैन। मिल विगत 2 वर्षदेखि पूर्ण रूपमा बन्द रहेको छ। यसका सञ्चालक फरार रहेका छन्। यता सुनौलमा रहेको लुम्बिनी चिनी उद्योगको अवस्था पनि उस्तै रै निराशाजनक रहेको छ। यो मिलले विगत 2-3 वर्षदेखि किसानहरूलाई दिनुपर्ने करिब 10 करोड रुपियाँ भुक्तानी रोकेर राखेको छ। विजय खबरमा खबरको सिलसिला जारी नै छ, हामीसँगै रहनुहोला।
8: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
9: मेलाका मुख्य आकर्षणहरू
8: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
9: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता
8: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता
9: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्
8: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च
9: संरक्षक चितवन उद्योग संघ
8: स्टल बुकिंग का लागि सम्पर्क
9: 97-672-19607 र 98-550-33553
10: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्

जिल्ला विकास समितिको नाममा रहेको जग्गा मध्ये एक बिघा 16 कट्ठा 14 धुर जग्गा सहित मैदान र 1 बिघा 9 कट्ठा जग्गा समन्वय पार्कका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको हो। महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले गेस्ट हाउस चौरको पृष्ठभूमि संरक्षण गर्दै देशका लागि योगदान गरेका शहीदहरूको सम्मानमा व्यवस्थित शहीद मैदान निर्माण गर्न लागि बताउनु भएको छ। उहाँले भरतपुरको मुटुमा रहेको यस ऐतिहासिक स्थललाई विभिन्न राष्ट्रिय र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने गरी र शहीदहरूको स्मृतिका लागि शहीद मैदानका रूपमा विकास गर्न लागि बताउनु भएको हो। यसका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम महानगरले अगाडि बढाएको छ। शहीद मैदान निर्माणका लागि हालै 1.5 करोड बजेट विनियोजन गरिएको छ र अन्य कामहरू पनि भइरहेका छन्। आगामी माघ 16 गते शहीद दिवसको अवसर पारेर शहीद मैदानको औपचारिक शुभारम्भ गर्ने लक्ष्य राखिएको छ। सोही दिन भरतपुरलाई बालमैत्री महानगरपालिका घोषणा गर्ने कार्यक्रम समेत तय भएकोले दुवै कार्यक्रम एकैसाथ सम्पन्न गर्ने गरी प्राविधिक टोलीलाई निर्देशन दिएको समेत उहाँले बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारका 3 जना नवनियुक्त मन्त्रीले हिजो पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घरती मगर समक्ष बुटोलमा नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजित थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुसुमा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोगबहादुर महरा, सभामुख तुलाराम घरती मगर, उपसभामुख मेनुका खाँड लगायतको विशेष उपस्थितिमा शपथ ग्रहण समारोह गरिएको थियो। हंस बहुउद्देश्य सहकारी संस्था लिमिटेड भरतपुर एक शैक्षक नारायणगढले आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। 2 दिनसम्म सञ्चालन भएको गोष्ठीमा आगामी आर्थिक वर्षलाई आकार होइन गुणस्तर सुदृढीकरण अचोली र विश्वासको वर्षका रूपमा अघि बढाउने प्रस्ताव गरिएको समेत जनाइएको छ। भरतपुर 25 बैरघारी शुक्र नगरस्थित टाइगर वाइल्ड लाइफ रिसोर्टमा भाद्र 5 र 6 गते सम्पन्न गोष्ठी संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो। अर्थमन्त्री डाक्टर सोडी मगले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि आइटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले 5 वर्ष कार्ययोजना अघि बढाएको बताउनु भएको छ। मंगलबार अर्थ मन्त्रालयमा 2 दर्जनभन्दा बढी स्टार्टअप उद्यमीहरूसँगको छलफलका क्रममा उहाँले सेवा क्षेत्रको निर्यातमा नेपाललाई प्रतिस्पर्धी बनाउनु पर्नेमा जोड समेत दिनुभएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। पूर्व सभापति देउवा र पूर्व कार्यवाहक सभापति खड्काले दिनुभएको छुट्टा छुट्टै पूरक निवेदन हिजो दर्ता भएको छ। देउवा समूहले काङ्ग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्चले पुनरावलोकनका लागि निशा दिएपछि मुद्दा विचाराधीन रहेकोले त्यसको अन्तिम टुङ्गो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर समेत गरेको छ। नीता ढुङ्गाना निर्देशित चलचित्र पार्वती प्रदर्शनको सङ्घारमा रहेको छ। भदौ 12 गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई लिएर दर्शकमा पनि उत्साह छाएको छ। प्रदर्शन पूर्व देश दौडामा रहेको चलचित्र युनिट हिजो मङ्गलबार चितवन आइपुगेको थियो। चितवनमा भएको पत्रकार सम्मेलनमा चलचित्रकी निर्देशक कथाकार तथा नायिका नीता ढुङ्गानाले अटिजमको कथा बोकेको पार्वतीले दर्शकलाई फरक स्वाद दिने बताउनु भएको छ। अटिजम भएकी एक महिला पात्रको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रमा दिदी र भाइबीचको प्रेम, आत्मीयता र सङ्घर्षलाई देखाउन खोजिएको छ। चलचित्रमा नीताले अटिजम भएकी महिलाको पात्रको भूमिका निभाएकी छिन्। कलाकार अशोक दर्जी उहाँको भाइको भूमिकामा हुनुहुन्छ। नीताले अशोकले निभाएको भाइको चरित्रमा अन्य कलाकारलाई कल्पना गर्न समेत नसकिने बताउनु भएको छ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनु भएको छ। अटोमोबाइल क्षेत्रले क्षेत्रको मेला नाडा अटो सो 2026 को 18 संस्करणको हिजो उद्घाटन गर्दै उहाँले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरु

0: गणतन्त्रको रूपमा स्थापित भइसकेको बताउनु भएको हो। उपराष्ट्रपति यादवले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुने देखिएको समेत बताउनु भएको छ। यस्तै गरेर नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले व्यवसायीको मनोबल बढाउने ढङ्गबाट सरकारले कार्यक्रम तर्जुमा गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। यस्तै गरेर नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपालमा ठुला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको बताउनु भएको छ। उहाँले मुलुकको जनसङ्ख्या र आर्थिक गतिविधि बढे पनि प्रदर्शनी केन्द्रको विकास हुन नसकेको बताउनु भएको हो। विजय खबरमा अब पालो भएको छ जनबोलीको। विद्यार्थी जीवनमा अनुशासनको विशेष महत्त्व रहेको छ। विद्यार्थीले अनुशासनको पालना गर्नुपर्छ, अनुशासित व्यक्ति सफल बन्न सक्छ। यसैबीच हामीले भाग्योदय आधारभूत विद्यालयका केही विद्यार्थीहरूलाई विद्यार्थी र अनुशासनका बारेमा सोधेका छौँ। सुनौ विद्यार्थी भाइ बहिनीका कुरा।
1: सर्वप्रथम त विषय के बुझ्नु पर्यो भने जो
2: नमस्कार, मेरो नाम रोशिका बिका हो। गुरु आमा गुरु बाले भनेको मान्नुपर्छ, साथीहरूसित चकचक गर्नुहुन्न, लड्नुहुन्न, स्कुल आएर सफा शान्ति गरे हुनुपर्छ, दाँत हातखुट्टा नहराउनुपर्छ। अनुशासित भयो भने हामी ठुलो मान्छे बन्न सकिन्छ।
3: नमस्ते, मेरो नाम दिव्य परियार। अनुशासन भनेको विद्यार्थीको गुण हो र अनुशासन पालना गर्यो भने हामी सफल बन्न सकिन्छ र ठुलो मान्छे बन्न सकिन्छ। अनुशासन भयो भने हामी सफल मान्छे बन्न सकिन्छ र ठुलो ठुलो देशहरूमा जान सकिन्छ, डक्टरहरू बन्न सकिन्छ। हस्त, नमस्ते।
4: नमस्ते, मेरो नाम दिव्य परियार हो। म विद्यालयमा हो, धेरै पढ्न पर्छ, ज्ञान हुन पर्छ। म अनुसार पढ्छु, आमा बाबा मम्मीसँग माग्छु, फेरि नै मम्मीसँग नि मान्न पर्छ, पढ्न नि पर्छ, लेख्न नि पर्छ, कार्यक्रम नि सुन्न पर्छ, ज्ञानी भएर बस्न पर्छ, ज्ञानी भएर ठुलो मान्छे बनेर डाक्टर मेम बन्न पर्छ।
5: सबैजनालाई नमस्कार, मेरो नाम मैले अनुशासन भनेको विद्यार्थीको गहना हो। अनुशासन नै राम्रो देखिन्छ विद्यार्थीलाई। हामी गुरु बुवा गुरु आमाले भनेको मान्नुपर्छ, पढ्नुपर्छ, लेख्नुपर्छ, अनि हामी कहिले झगडा गर्नुहुन्न, अरूसँग लड्नुहुन्न।
6: नमस्कार सबैजना, मेरो नाम दिप्स परायर। सर मेरोमै भनेको मान्नुपर्छ, मम्मी बाबाले भनेको मान्नुपर्छ, नहिँदै गरेर स्कुल आउनुपर्छ, राम्रो ड्रेस लाएर आउनुपर्छ, धोएर आउनुपर्छ ड्रेस लाएर, अनि हामी सबैभन्दा ज्ञानी बन्नुपर्छ, साथीहरूसँग झै झगडा गर्नुहुन्न, आफूभन्दा ठुलोलाई सम्मान गर्नुपर्छ, आफूभन्दा सानोलाई माया गर्नुपर्छ। हस्त, धन्यवाद।
7: नमस्ते, मेरो नाम एन्सो राणा हो। अनुशासन भनेको विद्यार्थीको गहना हो। हामी सफल हुन पढ्नुपर्छ, आमा बुवाले भन्नुको मान्नुपर्छ, गुरुबा गुरुआमाले भनेको नि मान्नुपर्छ।
0: अब मौसम सम्बन्धी खबरको पालो रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरतर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने कोशी बागमती गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्टानसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाद्वारा मौसम बुलेटिनका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्टानसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश साथै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्टानसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। विजय खबरमा अब खेल खबरको पालो। नेपाली एसिसी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डिएसएल नियमका आधारमा 9 विकेटले हराएको छ। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याएको बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपाली यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर पेट्टाएको थियो। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा। चितवनमा कर छुटपछि राजस्व सङ्कलनमा 28 करोड वृद्धि। चितवनको रत्नगरमा पालिएका पशुमा रेबिज संक्रमण पुष्टि भएपछि खोप अभियान। र भरतपुरको गेस्ट हाउस चौरमा शहीद मैदान र समन्वय पार्क बनाइने लुम्बिनी प्रदेशका 3 नयाँ मन्त्रीले लिए शपथ। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कर्णेल बिदा हुन्छु। नमस्कार।
8: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
9: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
10: ल लिनुहोस्।
9: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
10: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
9: स्वाद मात्र होइन प्रेम पस्कने।
8: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
11: अहिले बिहानको 7 बज्यो।
8: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
12: बगैचा एडभेन्चर रिसोर्ट,
8: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
12: बगैचा एडभेन्चर रिसोर्ट।
8: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू, अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
12: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
13: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
14: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
15: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
16: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
17: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
18: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
17: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
18: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
19: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015, मोबाइल 98612204337।
20: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
19: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो, जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौ।
20: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
21: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
22: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
21: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
22: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
21: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
22: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
23: ओहो दाई नमस्कार।
24: नमस्कार,
23: आराम हुनुहुन्छ?
24: आरामै छु।
23: घर त राम्रो बनाउनु भएछ?
24: अँ यसो भनौँ।
23: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
24: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
23: ए गजबको काम गर्दा रहेछन् त।
20: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे, मोबाइल 98450066189 र 98071-68139।
25: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
26: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
25: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
27: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
19: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550074503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
5: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
4: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
8: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोकको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0564943073 र 4974741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0556134412, मोबाइल 9801363412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: सर, एउटा प्रश्न सोधौँ है।
8: सोध न
7: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
8: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
7: हस्, धन्यवाद सर।
9: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैडाकोटे ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550574503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
13: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा 4 तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
14: मेलाका मुख्य आकर्षणहरू
13: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
14: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता
13: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता
14: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्
13: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च
14: संरक्षक चितवन उद्योग संघ
13: स्टल बुकिंग का लागि सम्पर्क
14: 97-672-19607 र 98-550-33553

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
3: बगैचा एडवेंचर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
3: बगैचा एडवेंचर रिसोर्ट
2: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाइ
5: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
6: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
8: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
7: गैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
9: सिद्धार्थ चस्मा घर
10: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर
9: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैडाकुट 4 ओम शान्ति गेट अगाडि
10: हजुर हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ
11: सम्पर्क सिद्धार्थ चस्मा घर गैडाकोट 4 ओम शान्ति गेट अगाडि फोन 0785015 16 मोबाइल 9847023613
12: विजय तान्छेन
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैडाकोट फन पार्क गैडाकोट नगरपालिका कार्यालय अगाडि गैडाकोट 5 मोबाइल 9862124437
13: अहिले बिहानको 8 बज्यो

0: विजय एफएम 101.6
1: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
4: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
8: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
10: जय माता मौला काली। कालीगण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
12: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
13: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
12: भयो दाइ।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्दछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
10: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
12: मेलाका मुख्य आकर्षणहरू
11: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
12: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
11: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता,
12: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
11: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
12: संरक्षक चितवन उद्योग संघ।
11: स्थल बुकिङका लागि सम्पर्क
12: 97672-19607 र 98550-33553।
13: विजय टाइम चेंज।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
13: अहिले बिहानको 9 बज्यो।

0: FM 101.9
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला जान्दछैन, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
9: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
10: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिंचाई गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
11: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 0556-98-833 र 598-834।

0: 91.6 पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-5538-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98-029-33-894।
3: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
4: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
3: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98-550-54-692 र 98-550-54-968।
2: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारी को रोमांस, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडभेन्चर रिसोर्ट,
2: हर्स राइडिंग र ऑक्स कार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह, पार्टी, व्रतबन्ध, सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर, मोबाइल नम्बर 98-570-82-693, 98-570-82-696।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
9: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन, मोबाइल 98-550-50-934।
5: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाइ विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643।
1: धन्यवाद।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, त्यहाँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्तसेना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509034।
6: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9861220437।
9: अहिले बिहानको 10 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गएर कोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
8: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
9: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
10: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
11: सर्जरी सम्बन्धी सेवा,
10: हाड जोडी सम्बन्धी सेवा,
11: स्त्री तथा प्रसूति रोग सेवा,
10: बाल रोग सेवा,
11: न्युरो सर्जरी सेवा,
10: न्युरो साइकेट्रिक सेवा,
11: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
9: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
12: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
13: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
14: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
13: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
14: चलाइन सर।
13: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
15: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
13: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुनसक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
9: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ, सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
16: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
17: चीज को किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नारा का साथ महिला दीदी बहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदै छ।
18: मेलाका मुख्य आकर्षणहरू
17: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
18: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
17: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
18: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
17: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
18: संरक्षक चितवन उद्योग संघ।
17: स्थल बुकिङ का लागि सम्पर्क
18: 97 76 19 607 र 98 550 33 553।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
5: अबुई सर्प, मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
6: नाति छोरा, सर्पलाई के नगरेसम्म सर्पले के गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, के गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
5: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
6: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
7: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
8: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
10: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: सर, एउटा प्रश्न सोधौँ है।
2: सोध न।
1: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
2: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस्, धन्यवाद सर।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98 029 33 38 94।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 550 50 934।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98 612 20 437।
12: अहिले मध्याह्नको 12 बज्यो।

0: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
1: गैंडाकोट नगरपालिकाको सूचना। चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका नवलपरासी बर्दघाट सुस्ता पूर्व।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीप नगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला जान्त सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: गैंडाकोट नगरपालिकाको सूचना, चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी, गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।

0: FM 107.9.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा
4: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट,
5: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ।
6: बगैचा एडभेन्चर रिसोर्ट,
5: हर्स राइडिंग र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
4: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। गैंडाकोट नगरपालिकाको सूचना, चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्दछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौना कालीका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
7: गैंडाकोट नगरपालिकाको सूचना। चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।

0: BJ 淡见。विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: विजय फ्याम 101.6
3: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बरामा पनि उपलब्ध छ।
4: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
3: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
5: स्वाद मात्र होइन प्रेम पस्किने।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
0: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 0564493073 र 4974741, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 0556134412, मोबाइल 9801363412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
8: मेलाका मुख्य आकर्षणहरू
7: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी।
8: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता।
7: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
8: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
7: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
8: संरक्षक चितवन उद्योग संघ।
7: स्टल बुकिङका लागि सम्पर्क
8: 9762719607 र 9855033553।
0: गैंडाकोट नगरपालिकाको सूचना, चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्तापूर्व।

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो औषधको थियो, समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
6: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
5: ल ल, गएर तुरन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
8: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
9: गैंडाकोट नगरपालिकाको सूचना, चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
2: गैंडाकोट नगरपालिकाको सूचना, चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्तापूर्व।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
5: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
4: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
8: गैंडाकोट नगरपालिकाको सूचना। चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: BJ 淡切 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 2437
1: अहिले दिउँसोको 2 बज्यो
2: विजय एफएम 101.6
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
4: जापानीज भाषा कहाँ
3: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
4: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 056-558-894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 078-50-12-94 मोबाइल 98029-33-8-94 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैंडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696 दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
0: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार RCT गरिने
4: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
6: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
5: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
6: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
7: ए ल ल जाऊ जाऊ जाऊ
8: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-04 मोबाइल 98612-20437
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
9: गैंडाकोट नगरपालिकाको सूचना चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
5: गैंडाकोट नगरपालिकाको सूचना, चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
7: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
6: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर,
8: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट, नवलपरासी। फोन 0785012226, वेबसाइट www.maulakalika.org.np।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
2: ओहो दाई, नमस्कार।
3: नमस्कार,
2: आराम हुनुहुन्छ?
3: आरामै छु।
2: घर त राम्रो बनाउनु भएछ?
3: अँ, यसो भनौँ।
2: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
3: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
2: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीला चोक नारायणगढ, फोन 0656988330 र 5988334।
8: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
9: मेलाका मुख्य आकर्षणहरू
8: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
9: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
8: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
9: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
8: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
9: संरक्षक चितवन उद्योग संघ।
8: स्टल बुकिङका लागि सम्पर्क
9: 9762719607 र 9855533।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: गैंडाकोट नगरपालिकाको सूचना, चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्तापूर्व।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट, नवलपुर।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो।

0: भइरहेछ कि
1: मेरो तँलाई जान्दछु न पर्वतदेखि मेरो दुई वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 9 34
3: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
4: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
3: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
4: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
5: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
6: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
5: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
7: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
8: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511 29 163 98550 74 503 र 98511 84 503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 20 437
9: अहिले दिउँसोको 3 बज्यो

0: FM 101.5 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82 693 98570 82 696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
5: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50 934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसकेँ बाबा यहीँ गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यहीँ गर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20-437
9: गैंडाकोट नगरपालिकाको सूचना चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ गैंडाकोट नगरपालिका नवलपरासी बर्दघाट सुस्तापूर्व

0: Zy FM, Excel 1.2.
1: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
2: मेलाका मुख्य आकर्षणहरू
1: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
2: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
1: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
2: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
1: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
2: संरक्षक चितवन उद्योग संघ।
1: स्थल बुकिङ का लागि सम्पर्क
2: 97-672-19-607 र 98-550-33-553।
3: गैंडाकोट नगरपालिकाको सूचना, चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।

0: बाल बालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र

0: केवल कारचडी पाँचै मिनटमा पुग्न सकिन्छ मौलाकालिका मन्दिर,
1: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
0: केवल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
1: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केवल कार, गैंडाकोट एक, नवलपुर।
2: गैंडाकोट नगरपालिकाको सूचना, चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्तापूर्व।
3: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
4: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
5: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक, नारायणगढ। फोन नम्बर 056-598-830 र 598-834।
6: विजय टाइमचेन्ज। विवाह पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
7: अहिले दिउँसोको 4 बज्यो।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
0: गैंडाकोट नगरपालिकाको सूचना। चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मंदिर।
4: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
5: गैंडाकोट नगरपालिकाको सूचना, चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्तापूर्व।
6: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
0: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
6: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 परासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: गैंडाकोट नगरपालिकाको सूचना, चीन तर्फबाट उर्लिएको बाढीले भोटेकोशी त्रिशुली क्षेत्र हुँदै नारायणी नदी किनारको क्षेत्रमा जोखिम बढाएको छ। तसर्थ नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्ती लगायत पर्यटकीय क्षेत्रहरूमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सतर्क अवस्थामा रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ। गैंडाकोट नगरपालिका, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्तसेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
7: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
8: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
7: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
8: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक, नानगढ, चितवन। फोन 0-56-494-373 र 494-741। शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि। फोन 0-56-513-412। मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
9: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
10: चितवन जिल्लाकै पहिलो अत्याधुनिक

0: सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
1: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
2: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
3: सर्जरी सम्बन्धी सेवा,
2: हाड जोडी सम्बन्धी सेवा,
3: स्त्री तथा प्रसूति रोग सेवा,
2: बाल रोग सेवा,
3: न्युरो सर्जरी सेवा,
2: न्युरो साइकेट्रिक सेवा,
3: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
1: थप जानकारीको लागि सम्पर्क एमपीआई नयाँडी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
4: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
5: विजय तान्चे विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
6: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: लामो समय दुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक छ लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
3: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
2: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठूला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुवा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
3: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
2: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
3: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
4: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
5: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
6: जापानिज भाषा कहाँ?
5: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
6: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
7: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538694, शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट, फोन 0778512094, मोबाइल 9809233894।
8: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैडाकोट नगरपालिका र विजय FM द्वारा जनहितमा जारी सन्देश।

0: आज कुन दिन हो थाहा छ तिमीलाई?
1: ए लास्ट टाइमको लकडाउनले कुन दिन कुन बार केही थाहा छैन। हेलो
2: सरोज एटी केटीसँग मोजो बुटी

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: जय माता मौला काली।
7: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: हिउँ चुलीमा हिउँ लड्की छु भन भन गल्लाई दिउँ। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रमाइलो साँझको प्रखाईमा रहनुभएका तपाईँ सम्पूर्ण प्रिय श्रोता आफन्तमा आज भने उपस्थित भइसकेका छौँ। प्रविधिमा हुनुहुन्छ अरुण घिमिरे र यो आवाज हो अम्बिका लम्सालको। प्रिय श्रोता आफन्त कता हुनुहुन्छ, कता कता व्यस्त हुनुहुन्छ, पक्का पनि सबैजना सधैँ आरामै हुनुहुन्छ होला भन्ने हामी आशा र विश्वास राखेका छौँ। सधैँ जस्तै आज पनि आइसकेका छौँ कार्यक्रम रमाइलो साँझ लिएर। आज भने हामी रमाइलो साँझमा छौँ, तर देश भने नरमाइलो अवस्थामा छ। चिनबाट आएको ठुलो बाढीले रसुवा लगायतका अन्य जिल्लाहरूमा ठुलो असर पारेको छ भने हामी नारायणघाट, चितवन र आसपासका बस्तीहरूमा चाहिँ केही सुरक्षित भएको महसुस गरेका छौँ। सम्पूर्ण देशलाई नै आज क्षतिग्रस्त बनाएको छ चिनबाट आएको ठुलो बाढीले। हामी आज यो अवस्थामा पनि छौँ। कार्यक्रम रमाइलो साँझमा हामी तपाईँहरूसँग कुराकानी गर्छौँ। यो साँझलाई दिनभरिका कुराहरूलाई बिर्साउने गर्छौँ। तपाईँहरू पनि हामीसँग जोडिनको लागि फोन सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको फोन नम्बर 078-7500 हामीले खुला गरिराखेका छौँ भने, त्यस्तै गरेर तपाईँले विजय एफएम 101.6 को फेसबुक पेजमा कार्यक्रम लाइभ प्रसारण भइरहेको छ, त्यहाँ तपाईँले मिठा मिठा सन्देशहरू पनि छोड्दै गर्न सक्नुहुन्छ। कार्यक्रम रमाइलो साँझको बसाइमा हामी तपाईँहरूसँग रमाइलो कुराकानी गर्छौँ, गीतहरू सुन्छौँ, सुनाउँछौँ र मन परेका आफन्तहरूलाई सम्झना समर्पण राख्छौँ। यति बेला भने फोन लाइनमा कोही साथी हुनुहुन्छ भन्ने इसारा मिलेको छ प्रविधिबाटको। हुनुहुन्छ, हजुर नमस्कार।
1: नमस्कार अम्बिका जी।
0: हजुर नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? भरतपुर सोह्रबाट काजीराम नेउपानी। काजीराम जी सन्चै आरामै हुनुहुन्छ?
1: आरामै छु, हामी सबै ठिकै छौँ। त्यसको अवस्था यस्तो गाडी पहिरो यताउता।
0: एकदमै देशको अवस्था चाहिँ आज एकदमै नराम्रो दिन रहेछ देशको लागि चाहिँ। सम्पूर्ण देशलाई नै आज एकदमै ठुलो क्षति पुरेको छ। देश नै स्तब्ध रहने रहेको अवस्था छ। सकेसम्म जहाँ जहाँ क्षति भयो उहाँहरूलाई चाहिँ एकदमै धेरै धैर्य धारण गर्ने क्षमता प्रदान गरून् भगवान्ले। हामी जहाँ सुरक्षित स्थानमा छौँ सुरक्षितै रहने कोसिस गरौँ। हुन्छ काजीरामजी, कार्यक्रममा आउनुभयो। सुरुवातमा हामी गीत भने बजाउँदैछौँ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: सम्झना गर्दाखेरि सर्वप्रथम हजुरको लागि हुनुहुन्छ होला उहाँको लागि, सम्पूर्ण परिवारको लागि, अनि साथीहरू भन्नुपर्दा साथको दाजु हुनुहुन्छ, सरो सिङ्गालजी हुनुहुन्छ, गोटी मगर हुनुहुन्छ, शङ्कर प्यार हुनुहुन्छ, रामप्रसाद चामी, गुना मुखिया, श्रीगुना मुखिया, मुखिया त्यसै गरी हुनुहुन्छ, चन्द्र घोष्मेत, जगन तेरा कुनै कान्छा, हरिप्रसाद कोइराला, कृष्ण गुरुङ, उनको साथी जीवन कार्की, रोशन फुलाङ राई, त्यसै गरी आशिष नयन बस्नेत हुनुहुन्छ, दिनेश्वर राई हुनुहुन्छ, देवेन्द्र प्रसाद अनि प्रकाश गुरुङ हुनुहुन्छ, शङ्कर कार्की, मन्जु थापा, रत्नबहादुर थापा, सलिना पोखरेलजी हुनुहुन्छ, भन्दै छुटेको सम्पूर्ण साथीहरू।
0: हजुर नमस्कार। काजीराम नेउपाने हुनुहुन्थ्यो भरतपुरबाट। काजीरामजीले पनि छोटो मिठो सन्देशहरू राखेर छुटिसक्नु भएको छ। आज देशमा आएको विषम परिस्थितिलाई कसरी आयो भनेर ठ्याक्कै आकलन गर्न भने सकिएको छैन, तर चिनमा रहेको हिमताल फुटेको हुनसक्ने पनि विज्ञहरूको अनुमान रहेको छ। हिम परेपछि हिमताल विस्फोट भएको आशंका गरिएको छ। भुटेकोशीमा आएको विनाशकारी बाढीले माथिल्लो क्षेत्रमा रहेको हिमताल हुन सक्ने भूगर्भविदले अनुसन्धान पनि गरिरहनु भएको छ भने, पानी र बाढीको स्वरूप हेर्दाखेरि चाहिँ हिम पहिरो पनि हुनसक्छ, हिमताल फुटेको पनि हुनसक्छ, अनुमान यस्तै यस्तै छ। तर जे भए पनि जहाँ कहाँबाट आयो के आयो होइन, एकदमै ठुलो विनाशकारी लिएर आयो, एकदमै धेरै विनाश लिएर आयो। रसुवा र त्यहाँका आसपासका क्षेत्रहरूमा चाहिँ ठुलै क्षति पुगेको भन्ने अनुमान लगाइएको छ भने कति धनजनको क्षति भयो भन्ने कुरा अझै पनि पुष्टि हुन बाँकी नै रहेको छ। हामी जहाँ जहाँ छौँ सुरक्षित अवस्थामा रहौँ, नदी किनारमा सकेसम्म यो यस्तो परिस्थितिमा चाहिँ नदीको किनारैमा नजाउँ, किनभने यो प्राकृतिक विपदलाई हामीले रोक्न सक्दैनौँ। कति बेला के भएर कसरी आइपुग्छ हामीले थाहा हुँदैनौँ, तर सकेसम्म हामीले सुरक्षाका उपायहरू अप्नाउनुपर्ने हुन्छ। यस्तै छ देशको अवस्था, यस्तै यस्तै रमाइलो भन्दा पनि कुराकानी गरौँ यो साँझलाई, हामी दिनभरिको थकानलाई मिटाउने कोसिस गरौँ। सम्भवतः आज नारायणी किनार आसपासका स्कुलहरू पनि बन्द भयो होला, अफिसहरू पनि होइन। हामी चाहिँ दिउँसैदेखिबाट, बिहान घटना भयो, दिउँसैदेखिबाट हामी एक प्रकारको छुट्टै माहौलमा आज रहेका थियौँ। सुरुवातमा हामी एउटा भाका सुन्छौँ, त्यसपछि बाँकी साथीहरूसँग कुराकानी गर्नेछौँ, सन्देश लिने नै छौँ। यति बेलाको क्रममा भने यो आवाज तपाईँहरूको लागि।

जरी लैजा समाचार हामी भयो बेघरबार पक्का पनि कति धेरै घरहरू आज कति धेरै मानस मानिसहरू आज एकदमै घर बेघरबार हुनुभएको छ कति घरबार घर छ मानिसहरू हराउनु भएको छ कति घरहरू नै हराएका छन् आज एकदमै अतुलनीय क्षति पुगेको छ हाम्रो देशमा यस्तो भयावह अवस्था कसरी आइपुग्यो हामी अनुमानसम्म पनि गर्न सक्दैनौँ यति धेरै ठुलो क्षति एउटा विद्यालयमा चाहिँ प्रार्थनाको समयमा विद्यार्थीहरू लाइनमै बसिरहेको समयमा नै बाढी पसेर कति विद्यार्थी हराए कति कहाँ गए भन्ने नै ठ्याक्कै अनुमान लाउन नसक्ने अवस्था रहेको छ भने कति बैङ्क कार्यालयहरू त्यस्तै गरेर पावर हाउसहरू त्यहाँ कार्यरत कर्मचारीहरू हुनुहुन्थ्यो होला होइन यति नै धनजनको क्षति भएको छ भन्ने अझै पनि यकिन अनुमान गर्न सकिएको छैन धेरै नै ठुलो क्षति हामीले बेहोर्न परेको छ त्यसैले अझै पनि नदी तटका क्षेत्रहरूमा बसोबास गर्दै आउनुभएका महानुभावहरूलाई हामी अझै पनि भन्छौँ एकदमै त्यसै पनि अरू बेला पनि जोखिमयुक्त ठाउँ हो नदी छेउछाउ त्यसैमाथि बाढी पहिरोको सम्भावना भएको समयमा त झनै एकदमै धेरै एकदमै जोखिमपूर्ण ठाउँबाट चाहिँ हामीहरू समयमै आफूलाई सुरक्षित राख्नतिर लागौँ त्यस्तै गरेर बाढी आएको भेलमा बगाएका चिजहरू छोप्न जानेको लाइन पनि त्यस्तै देख्न पाइएको थियो सामाजिक सञ्जालहरूमा यति धेरै पनि मानिसहरू लालाइज चाहिँ नभौँ कि मान्छेहरूको त्यहाँ लासै आएको छ शरीरका टुक्राहरू आएको छ होइन त्यस्तो अवस्थामा सामानहरू जुन चाहिँ सामानहरू खोज्न जाने अनि आफ्नै जीवनलाई धरापमा राखेर के को लागि यो सब गरिरहेका छौँ होइन हामीले होइन देखिएको छ अपरझोट अप्रत्याशित रूपमा मानिस कसरी विनाश हुन सक्दो रहेछ भनेर भने यो लोभ के को लागि यो लालच के को लागि हामीलाई पुग्ने छ भने त्यसरी बाढी पहिरो आइरहेको बेलामा नदीभित्रै छिरेर चाहिँ ग्यासका सिलिन्डरहरू अथवा अन्य सामानहरू यसरी तान्दाखेरि आफ्नो जीव ज्यानलाई नै जोखिममा पारेर यस्तो काम चाहिँ हामी नगरौँ भन्न चाहन्छौँ हामी कार्यक्रम मार्फत नै आज जति पनि सामाजिक सञ्जालमा देखेका दृश्यहरू थिए एकदमै देख्न नसकिने भयावह दृश्यहरू थिए भने केही दृश्यहरू यस्तो थियो कि लोभ लालचमा नै फसेर मानिसहरू कोही माछा मार्न भनेर जानुभएको छ भने कोही चाहिँ त्यहाँभित्रका सामानहरू तान्न जानुभएको छ तपाईँले सामानहरू तान्दै गर्दा कसैको सब आउन सक्छ होइन त्यस्तो अवस्था पनि रहेको छ आफै पनि भेलमा बगिन सक्छ त्यसैले एकदमै धेरै सतर्कता अपनाउनु होला भन्दै यति बेला भने हामी अर्को मिठो भाका सुन्छौँ त्यसपछि भने बाँकी सन्देश र फोनहरू लिएर आउने नै छ यति बेला भने यो अर्को मिठो भाका तपाईँहरूको लागि

0: Güzel FM 88.9.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्र।

0: भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
1: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555-5934।
3: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन। छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
9: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
10: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
8: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
11: सर्जरी सम्बन्धी सेवा,
8: हाड जोड्नी सम्बन्धी सेवा,
11: स्त्री तथा प्रसूति रोग सेवा,
8: बाल रोग सेवा,
11: न्युरो सर्जरी सेवा,
8: न्युरो साइकेट्रिक सेवा,
11: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
10: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0656-525-514 र 525-517।
12: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
13: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
12: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
15: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।

0: का मुख्य आकर्षणहरू
1: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
0: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता
1: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता
0: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्
1: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च
0: संरक्षक चितवन उद्योग संघ
1: स्टल बुकिङ का लागि सम्पर्क
0: 97674197607 र 98550335553
2: विजय तान्चे
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
4: अहिले साँझको 6 बज्यो

फेरि पनि स्वागत छ कार्यक्रम रमाइलो साँझमा. कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ. हामी दिनभरिको थकाललाई मेटाउने कोसिस गरिरहेका हुन्छौँ, तर आज भने हामी दिनभरि तनावमा छौँ. होइन, देशमा कस्तो परिस्थिति सिर्जना हुने हो भनेर हामी एकदमै डरमा थियौँ. अहिलेसम्म भने हाम्रो नवलपुर र चितवनका क्षेत्रहरूमा चाहिँ जोखिम कम भएको र जोखिमबाट हामी अलिकति बाहिर आइसकेको अवस्था छ. त्यसैले पनि अब अहिलेलाई डराउने अवस्था छैन, तर पनि हामी सजग र एकदमै केयर चाहिँ हामीले गर्नुपर्छ, एकदमै होस पुर्याएर बस्नुपर्छ भन्ने एउटा राम्रो चेतावनी दिएर गएको छ आजको घटनाले. कार्यक्रम रमाइलो साँझमा सन्देश लेखी पठाउनु भएको छ सृजना मुखियाले. हेलो नमस्ते हजुर, सेस गुड नाइट भन्नुभएको छ. गुड नाइट सृजना मुखियाजी. त्यस्तै गरेर हिमप्रसाद पाण्डेले लेख्नुहुन्छ, नाइस गुड, के छ खबर हजुरको दिदी, आराम हुनुहुन्छ भन्नुभएको छ. हेमप्रसाद पाण्डेजीलाई पनि धेरै धेरै धन्यवाद छ यो सन्देशको लागि. हामी एकदमै ठिक छौँ, पक्का पनि तपाईँहरू पनि ठिक हुनुहुन्छ होला, आराम हुनुहुन्छ होला भन्ने हामी आशा राख्दछौँ. कार्यक्रम रमाइलो साँझमा धेरै साथीहरूले सन्देश लेखी पठाउनु भएको छ, तर कहिलेकाहीँ इन्टरनेटले कारणले पनि कति सन्देशहरू नदेखिएको अवस्थामा, पढ्न नपाएको अवस्थामा तपाईँहरूले पक्का पनि बुझ्नुहुनेछ हामीलाई. त्यस्तै गरेर दिलिसा राईले लेख्नुहुन्छ, हेलो सिस सेवारु, म दिलसा ग्रिन सिटी ल्याम्बाट, डियर मित्र आले एन्ड अल मिस यु बाई भन्नुभएको छ. दिलिसा राईले छोटो मिठो सन्देश पठाउनु भएको छ, धेरै धेरै धन्यवाद छ दिलिसा राईजीलाई. भने अर्को सन्देश रहेको छ मिलन घायल मुटुको. मिलन घायल मुटुले लेख्नुहुन्छ, गुड इभिनिङ सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ मिलन घायल मुटुजीलाई. पनि धेरै धेरै धन्यवाद छ यो सन्देशको लागि. सोनिम राईले गुड इभिनिङ सिस, मिस यु अल भन्नुभएको छ. भने दिलसा राईलाई, मिस यु टु डियर प्यारिस सम्झना, ओके बाई भन्नुभएको छ मित्रालेले. त्यस्तै गरेर सुरेश तामाङले, नमस्ते दिदी, म सुरेश तामाङ चितवनबाट, आज मलाई यता बाढी पसेर भन्ने गीत बजाइदिनु होला भन्नुभएको छ. भर्खरै हामीले गीत बजाइसकेका छौँ, पक्का पनि तपाईँले सुन्नुभयो होला. सर्वप्रथम त हजुरलाई अनि प्रविधिको मित्रलाई, साथीहरू रवित विकास विक्रम ज्ञानकाजी र अन्तिममा मलाई सुरेश तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ सुरेश तामाङजीलाई. धेरै धेरै धन्यवाद छ सन्देशको लागि. आजको परिस्थितिले देशमा जुन घटना घटिरहेको छ, जुन परिस्थिति सिर्जना गराएको छ, त्यसले हामीलाई अलिकति भयावह स्थिति चाहिँ ल्याएको छ, डर चाहिँ आएको छ. होइन, प्रकृतिले हामीलाई कति बेला के गर्छ, कति बेला विपद आइपर्छ भन्ने कुरा केही अतोपतो छैन. त्यसैले जति बेला पनि हामीलाई जे पनि पर्न सक्छ भनेर हामी एकदमै सतर्क र सजग रहन जरुरी छ भन्ने एउटा राम्रो सिख हामीले यसबाट सिकेका छौँ. देशमा आएको विषम परिस्थितिमा सबैजनाले आफ्नो ठाउँबाट जस्तो सहयोग गर्न सक्छौँ, परिस्थितिमा परेकाहरूलाई सहयोग गरौँ. नारायणी नदीमा आएको भेलसँगै त्यहाँका सामानहरू टिप्न भने आज जाने हतार नगरौँ, किनभने हामी जीवधनको रक्षाकै लागि अहिले लागि पर्ने अवस्था रहेको छ. किनभने हामीलाई थाहा छैन भोलि के हुन्छ. जसरी रसुवामा हिजोको रात आज बिहान मिरमिरेमा बिउजिँदै गर्दा आजको दिन यस्तो हुँदैछ भन्ने रसुवाका जनताहरूले कसैले पनि सोच्नु भएको थिएन. त्यसैले हाम्रो दिन भोलि कस्तो हुनेछ, हामी भोलि कहाँ हुनेछौँ, कस्तो अवस्थामा रहनेछौँ, के हुनेछ कसैलाई थाहा छैन. त्यसैले क्षणभरको लोभ लालचमा फसेर हुँदा खाँदाको जीवनलाई चाहिँ नाश गर्ने काम हामीले नगरौँ. एकदमै धेरै त्यस्तै खालका दृश्यहरू हामीले सामाजिक सञ्जालमा देखेका छौँ कि मानिसहरू त्यहाँका दाउराहरू मुढाहरू छोप्न, त्यहाँ बगाएर लिएर आएका सामानहरू छोप्न गएको भिड हामीले देखेका छौँ. त्यसैले त्यसो हामी पटक्कै नगरौँ र हामीले जहाँबाट जसरी सहयोग गर्न सक्छौँ, रसुवामा बाढीमा फस्नुभएका अथवा उद्धारका लागि खटिनुभएकाहरूलाई हामीले सक्ने सहयोग हामीले आफ्नो ठाउँबाट गर्न सक्छौँ. त्यसै गरेर एउटा राम्रो सहर रसुवाको एउटा राम्रो बस्ती नै ध्वस्तै बनाइदिएको छ बाढी आएर. चिनबाट आएको ठुलो बाढीले केही पनि नरहेको स्थिति बनाइदिएको छ. यस्तो विषम परिस्थितिमा नेपाल सरकार
सरकारले पनि एकदमै धेरै ध्यान आकर्षण गरेको छ र यो समस्याबाट कसरी पार लाउन सकिन्छ भन्ने उपायहरू अपनाउँदैछ होला। हामी आशा र विश्वास राखौँ सबैजनाले, पक्का पनि सबै कुरा राम्रो नै हुनेछ। कति धनधनको क्षति भयो भन्ने कुरा पूर्ण जानकारी हामीले अझ पनि पाउन सकिरहेका छैनौँ। धेरै मानिसहरूको मानिसहरू हराएको, धेरै मानिसहरू बेपत्ता भएको आशंका गरिएको छ, तर यति नै भन्ने यकिन अझै पनि आउन सकेको छैन। सकेसम्म एकदमै धेरै अप्रिय घटनाहरू सुन्न नपरोस् भन्न चाहन्छु रमाइलो साँझ मार्फत। तपाईँहरू रमाइलो साँझमा फोन गरेर कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर 078-5014-1406 तपाईँले फोन डायल गर्न सक्नुहुन्छ भने त्यस्तै गरेर तपाईँले सन्देश पठाउनु पर्ने नम्बर रहेको छ। सन्देशको लागि तपाईँले हामीलाई फोन डायल गर्न सन्देशको लागि तपाईँले हामीलाई पठाउनु हुने नम्बर रहेको छ, फेसबुक पेज रहेको छ भने यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ भन्ने इसारा मिलेको छ प्रविधिबाट। को हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? निर्मला भनौँ ताप्लेजुङबाट। निर्मलाजी सधैँ आरामै हुनुहुन्छ? हामीलाई पनि एकदमै ठिक छ निर्मलाजी। हुन्छ, कार्यक्रममा आउनुभयो, सम्झना सन्देश राख्न सक्नुहुन्छ? छुटिसक्नुभएको छ निर्मला भने हुनुहुन्थ्यो, छोटो मिठो कुराकानी गरेर छुटिसक्नु भएको छ। यति बेलाको क्रममा भने हामी अर्को भाका सुन्छौँ, त्यसपछि बाँकी सन्देश र फोनहरू लिएर आउने नै छौँ। यति बेलाको क्रममा भने यो मिठो भाका तपाईँहरूको लागि

0: यो मिठो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम रमाइलो साँझमा. कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ. कार्यक्रम रमाइलो साँझको बसाइमा त छौँ, तर हामी आज भने धेरै रमाइलो स्थितिमा छैनौँ, किनभने हामीले देशमा ठुलो क्षति बिहोरेका छौँ. त्यसैले हामी तपाईँहरूसँग कुराकानी गर्छौँ, तर आफ्ना दुःखहरू बिसाउँछौँ, होइन, आफ्ना दिनभरिका अनुभवहरू साटासाट गर्छौँ. यति बेला भने कोही साथी फोन लाइनमा हुनुहुन्छ, को हुनुहुन्छ? हजुर नमस्कार. हजुर नमस्कार. हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: पूर्वको इलामबाट बोल्दैछु. सृजना मुखिया है?
0: सृजना मुखिया इलामबाट. सृजनाजी सन्चै आरामै हुनुहुन्छ?
1: एकदम ठिकै फाइन, आराम कुशल छु भन्नुपर्छ. हजुरहरू पनि शान्त हुनुहुँदो रहेछ. एकदम आज बाढी आएर छ, एकदम सेफ भएर बस्नु होला. हजुरहरूलाई चाहिँ असर परेर भन्ने मैले सुन्दैछु हजुरको मुखारविन्दबाटै.
0: हो हो, एकदमै हामी पनि हामीलाई पनि ठुलै असर गर्छ कि हाम्रो नारायणघाट गैंडाकोट क्षेत्रलाई पनि ठुलै क्षति पुऱ्याउँछ भन्ने हामी एकदमै डर त्रासमा थियौँ. तर हामीले सोचे जस्तो त्यति धेरै चाहिँ डर त्रास चाहिँ अलिकति कम भएको छ. त्यति धेरै क्षति हामीले भोग्नु परेन, तर नारायणीको किनारमा बसोबास गर्ने जनताहरूलाई चाहिँ अझै त्यस्तै छ. डर नै मान्नुपर्छ, सजग नै रहनुपर्छ. यस्तै छ सृजनाजी, के गर्नु, विषम परिस्थितिलाई हामीले रोक्न सकिँदो रहेनछ, होइन?
1: अब जुन जुन ठाउँमा अब राम्रो बाढी तोडे जाँदैन त्यहाँ ठाउँमा गएर सुरक्षित बस्नुपर्छ भन्ने चाहिँ हाम्रो पनि अनुरोध हो.
0: हो हो, पक्का पनि. हुन्छ सृजनाजी, आजको लागि भने सम्झना समर्पण राख्न सक्नुहुन्छ?
1: ए हस् हुन्छ. उत्रे एकदम गीत चाहिँ मैले शिरमा शिरबन्दी भन्ने चाहिँ गरिन आएको छु टेक्निसियनजीलाई, अनि समीक्षा अधिकारीको हो जस्तो लाग्यो. फर्स्ट अफ अल मिठो भोइसमा कार्यक्रम चलाउनु हुन्छ हजुरले नै, अहिले बच्ने सँग सुनेर इन्जोय गर्ने भन्न चाहन्छु. अनि एकदमै टेक्निसियन मित्रको लागि पनि विजय एफएम टिमकै लागि अहिले बच्ने सँग सुनेर इन्जोय गर्ने भन्न चाहन्छु. अनि आजै मात्रै मेरो भदैनी एक मात्र हुनुहुन्छ लाजिमा मुखियाले जन्मदिन मनाई, उहाँलाई नै मेरो ना भदैनीलाई धेरै धेरै जन्मदिनको शुभकामना भदैनी भन्न चाहन्छु. अनि केही साथीहरूलाई सम्झिनु पर्दा एकदमै साथीहरू हुनुहुन्छ, भर्खर कल गर्नुहुँदै थियो दाई काजी राम न्याउपाने, अनि एकदमै गणेश श्रेष्ठ हुनुहुन्छ, अनि एकदमै नै हुनुहुन्छ पूर्वेली आकाश राई, अनि यता इलामतिरै हुनुहुन्छ कमला मुखिया मुना मुखिया हुनुहुन्छ, अनि उता काठमाडौँतिर हुन्छ आशिष नयन भूमिका राई तामाङ गुरासर सुसारा, अनि बाबातिर हुनुहुन्छ विजय कुमार राखी, अनि ढाकातिरै हुनुहुन्छ एकदमै सुविधान त, अनि एकदमै साथीहरू त धेरै हुनुहुन्छ नाम छुटेका साथीहरूलाई सम्झना मिठो माया, अनि गोविन्द नेपाललाई पनि धेरै धेरै सम्मान दिन चाहन्छु, अनि दाइ नै हुनुहुन्छ रत्नबहादुर थापा झापा मरङतिर, उहाँलाई पनि धेरै सम्झना, अनि धेरै साथीहरू हुन्छ नाम छुटेका साथीहरूलाई पनि सम्झना मिठो माया, कोही कसैलाई भुलेको छैन, अहिले बस्ने छौँ सुनेर नि इन्जोय गर्नु, अनि गुड नाइट अल सम्पूर्ण साथीहरूलाई चाहिँ निका छ एन्ड बाई.
0: सृजना मुखिया हुनुहुन्थ्यो इलामबाट, र मैले कुराकानी गरेर छुटिसक्नु भएको छ. यति बेलाको क्रममा भने हामी अर्को भाका सुन्छौँ, त्यसपछि बाँकी सन्देश र फोनहरू लिएर आउने नै छौँ. यति बेलाको क्रममा भने यो भाका स्विकार्नुहोस्, त्यसपछि बाँकी सन्देश र फोन आउने नै छ.

0: शिरमा शिरबन्दी मेरो मायालाई उपहार छड्के गलबन्दी, पक्का पनि मायालाई उपहार दिनु पऱ्यो छड्के गलबन्दी। यसै यसै मिठो भाका सुन्दै थियौँ। अबको क्रममा भने अर्को मिठो भाका सुन्नुपर्छ, तर यति बेला भने फोन लाइनमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ? हजुर नमस्कार।
1: हजुर सिस्टर नमस्ते।
0: हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? फोन लाग्यो, कुराकानी हुनु भयो, खुसी लाग्यो। सम्झना सन्देश राख्न सक्नुहुन्छ?
1: हुन्छ, यति मिठो हुन्छ। हजुरलाई सम्झिन चाहेँ, प्राइसलाई सम्झिन चाहेँ, दिव्यास्त श्रेष्ठ, इन्द्र तामाङ, मजेल दिलसानी आउँछु, बिमला आम्छु, सरस्वती हुनुहुन्छ, कमला मुखिया, सुना मुखिया, मुना मुखिया हुनुहुन्छ, धर्मराज ढकालन्द, रोशन फुलाङ, पूर्णा बाकुलुङ, कुमारी राङ, इन्द्र तामलिङ, काली भूमिका, रुमसा तामाङ, कल्का बाई, गणेश श्रेष्ठ, योगेन्द्र बस्त, राम कुमार थापा, सबै सबै सम्झना दिन्छु। नमस्ते ल भाइ।
0: हजुर नमस्कार भाइ। भाइ गुराँसहरू सुसारा हुनुहुन्थ्यो, छोटो मिठो कुराकानीको लागि धेरै धेरै धन्यवाद छ, छुटिसक्नु भएको छ। सन्देश रहेको छ गीता लिम्बूको। गीता लिम्बूजीले लेख्नुहुन्छ, सेवारो हजुर सन्चै हुनुहुन्छ, इट्स मी पेकुली गीता फ्रम इलाम, मिस यु चन्द्र लिम्बू एन्ड अल फ्रेन्डलाई भन्नुभएको छ। गीता लिम्बूजीलाई धेरै धेरै धन्यवाद छ सन्देशको लागि। त्यसै गरेर गुराँसहरू सुसाराले भर्खरै फोन पनि गर्नुभएको थियो, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ यहाँलाई सन्देशको पनि लागि पनि। त्यसै गरेर कमल श्रेष्ठले लेख्नुहुन्छ, आज मलाई बमबहादुर घरती र विष्णु महाजी, विनय घरती र सुमन घरतीको आवाजमा रहेको लोकभाका दिलमा त अर्कैलाई भन्ने लोकभाका यदि मिल्छ भने प्लिज प्लिज प्लिज प्ले गरिदिनु न है भन्नुभएको छ। ल यति धेरै प्लिज भन्नुभएको छ। विष्णु महाजी, विनय घरती र सुगम घरतीको आवाजमा रहेको लोकभाका दिलमा त अर्कैलाई हाम्रो अरुणजीले खोज्दै हुनुहुन्छ, पक्का पनि बजाउनु हुनेछ। हेलो हजुर नमस्कार, म तिनजुरी मिडिया ग्रुपको सदस्य धेरथुमको फेदामबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बू भुजेल, लोकेन थोक्ले लिम्बू, राजन खतिवडा, चित्रयोगी, सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला बनेम, फुलमाया अङ्खेवा लिम्बू लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै बिदा हुन्छु। ओके बाई बाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद कमल श्रेष्ठजीलाई सन्देशको लागि। त्यसै गरेर कुमारी योहाङजीलाई सम्झना सबैमा भनेर सन्देश पठाउनु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। आजको लागि भने सन्देशको लागि धेरै धेरै धन्यवाद छ सम्पूर्णलाई, एकमुष्ट रूपमा जतिजना साथीहरूले सन्देश पठाउनु भयो। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिन लागिसकेको छ। आज जति पनि साथीहरूले हामीलाई फोन गर्नुभयो, कुराकानी गर्नुभयो, उहाँलाई धेरै धेरै धन्यवाद छ। त्यस्तै गरेर सन्देश पठाउनु हुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। र आजको देशमा घटेको विषम परिस्थितिको घटनालाई लिएर अझै पनि हामी सबैजना सतर्क र सजग रहन उत्तिकै मात्रामा जरुरी छ। नदी तटीय क्षेत्रमा बसोबास गर्ने जनताहरू अझै पनि सुरक्षित स्थानमै रहनुहोला, किनभने हिम पहिरो बाँध फुटेर आएको भन्ने सम्भावना छ। तालमा अझै पनि ताल भरिएर फेरि पनि यस्तै बाढी नआउला भन्न सकिँदैन। यो बाढी यहाँबाट यसै आएको होइन, धेरै टाढाबाट, चिनबाट आएको, त्यसैले हाम्रो हातमा, हाम्रो बसमा केही पनि कुराहरू छैन। त्यसैले हामीले मौसम पूर्वानुमान र हामीलाई सुरक्षित स्थानमा रहन आग्रह गर्नुभएका महानुभावहरूले भनेको मान्नुपर्छ। र नदीमा आएका सामानहरू छोप्न जाने र एकदमै आफ्नो जीवधनको सुरक्षा नगर्ने महानुभावहरूलाई पनि हामी विनम्र अनुरोध गर्दछौँ। यो अवस्था भनेको कमाउने रमाउने भन्दा पनि आफ्नो जीवधनको सुरक्षा गर्ने अवस्था रहेको छ। कति बेला के पर्छ कसैलाई थाहा हुँदैन। रोसावासीहरूले आज जुन धादिङ त्रिशुली क्षेत्रमा कति क्षति पुगेको छ, त्यहाँका बासिन्दाहरूले हिजोसम्म पनि आज यस्तो स्थिति आउँछ भन्ने कल्पना गर्नुभएको थिएन, त्यसैले भोलि कस्तो हुँदैछ कसैलाई थाहा छैन। आजको लागि हामी लोभ लालचमा नफसौँ, एकदमै सुरक्षित र सहज स्थानमा हामी रहौँ। नदी आसपासका बसोबास गर्ने स्थानीयहरूलाई पनि म आग्रह गर्दछु, त्यस्तै गरेर विपदको लागि चाहिँ नेपाल टेलिकमले पनि भोइस कल डाटाहरू फ्री गरिसकेको छ भने विपद कल सेन्टर 1234 पनि 24 घन्टा टोल फ्री नम्बर रहेको छ, तपाईँहरूलाई विपद परिहाल्यो भने फोन गर्न सक्नुहुन्छ भने त्यसै गरेर 100 फोन गरेर पनि तपाईँलाई भइरहेको परिस्थितिमा जानकारी गराउन सक्नुहुन्छ र सहयोग लिन सक्नुहुन्छ भने हामीले जहाँ जहाँबाट जसरी सक्छौँ त्यसरी आफ्नो आफ्नो स्थानबाट कसरी सक्छौँ सहयोग गरौँ विपदमा परेका बेलामा भनेर भनौँ र जति पनि आफ्ना इष्टमित्र गुमाउनु भएको छ उहाँलाई धैर्य धारण गर्ने शक्ति मिल्लोस्, धैर्यता राख्नु नै सबैभन्दा ठुलो महानता सबैभन्दा ठुलो शक्ति चाहिने रहेछ, शक्ति उहाँहरूलाई मिलोस्। जति पनि आफ्नो धनजन गुमाउनु भएको छ उहाँहरूले ज्यानको सुरक्षा धन जो गुमाउनु भएकोहरू पनि ज्यानको सुरक्षा अपनाएर बस्नुहोला भन्दै यो आवाजलाई तपाईँहरूसम्म पुर्याउन सहयोग गर्नुहुने अरुणजीलाई विशेष धन्यवाद दिँदै अर्को श्रृङ्खलामा भेट हुने बाजाका साथ आजको लागि भने अम्बिका लम्साल बिदा हुन्छु। नमस्कार।

0: FM 101.9 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोला कान्ति सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश
7: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौँ अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6-8-9 नवलप्रासी बर्दघाट सुस्ता पूर्व
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौ
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
9: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
7: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर।
11: एउटा
12: सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
11: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
12: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
11: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढे बस्नुहोस् है।
12: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
11: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
13: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
14: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
15: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्री माया गाहा मगरको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। रसुवा नुवाकोट र धादिङका पालिका बढी संकटग्रस्त क्षेत्र घोषणा। रसुवा बाढीमा परेका 17 जनाको शव फेला, 26 जना प्रहरी सम्पर्कविहीन। बाढीबाट 19 वटा पुल क्षतिग्रस्त। नेपालको बाढी विपदमा भारत, चीन र विश्व ब्याङ्कद्वारा तत्काल सहयोगको प्रतिबद्धता। बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा सुचारू। र विपद प्रति कार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न रासपा सभापति रवि लामिछानेको भनाई। बजेट आकारलाई रेमिट्यान्सले उछिन्यो, एकै वर्षमा भित्रियो 23 खर्ब 63 अर्ब रकम।
1: यो बाढी आएको सूचना दिन बजाइएको सूचना टावरको पहिलो घण्टी हो। दोस्रो घण्टी हो। यो घण्टी खतराको बिन्दुभन्दा माथि बाढी आएको सङ्केत हो। त्यसपछि सुरक्षित स्थानमा लाग्न सुरु गर्नुपर्छ। यो समय भनेको बाढी पहिरोको हो, त्यसैले विभिन्न स्थानमा भएका वर्षाहरूको र खोला नालाका स्थितिहरूको सूचना आदान प्रदान गरौँ।
2: प्रकोप न्यूनीकरणका लागि विजय एफएम 101.6 को पहल।
0: विजय खबरमा अब खबर विस्तारमा। सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले 3 वटा जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। संकटग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक काम गर्ने निर्णय भएको छ। यस्तै मन्त्री परिषद बैठकले भोटेकोसी बाढीबाट घाइते भएकाहरूको निशुल्क उपचार गर्ने भएको छ। घाइतेहरूको निशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले घाइते तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको छ। बैठकले बाढीबाट अवरुद्ध सडक र खाने पानीको व्यवस्था मन्त्रालयले मिलाउने, विद्युत आपूर्ति सुरु गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले मिलाउने तथा घटनामा परेर ज्यान गुमाउनेको परिवारलाई कानून अनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीबाट प्रभावित भएकोहरूको उद्धार कार्य तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले काम गर्न सम्बन्धित निकायलाई यसअघि नै निर्देशन दिनुभएको छ। रसुवामा आएको बाढीमा परि यो समाचार तयार पार्दसम्म मृत्यु भएका 17 जनाको शव फेला परेको छ भने बाढीपछि नेपाल प्रहरीका 26 जना सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत तिनमुरे, स्याफ्रुवेसी, मैलुङ र रसुवागढीका 26 जना प्रहरीको अवस्था अज्ञात रहेको छ। सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायबाट आवश्यक प्रयास भइरहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा नागरिकको उद्धार, उपचार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली जनशक्ति तथा आवश्यक संसाधन परिचालन गरेका छन्। गम्भीर घाइतेको तत्काल उपचारका लागि चिकित्सक तथा स्वास्थ्य कर्मी सहितको टोली समेत प्रभावित क्षेत्रमा खटाइएको छ। यसै गरी आपतकालीन राहत तथा उद्धार सामग्री सहितका डिजास्टर रिलिफ सिस्टम, कन्टेनर आवश्यकता अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल पुर्याउने कार्य भइरहेको छ। देशका अन्य भागमा रहेका डीआरएस कन्टेनर समेत प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गर्न थालिएको छ। यसैबीच नदी थुनिएको स्थानमा पानीको ताल अझै पूर्ण रूपमा नभत्किएको भन्दै भोटेकोशी र त्रिशुली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको सूचना जारी गरिएको छ। अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन सम्बन्धित निकायले आग्रह गरेको छ। रसुवा जिल्लामा आएको बाढीमा परेर घाइते भएका 30 जनालाई उपचारका लागि काठमाडौँ ल्याएको छ। घाइतेहरूलाई शिक्षण अस्पतालमा उपचारका लागि लगिएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रबाट विभिन्न हेलिकप्टर मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएको घाइतेहरूलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर 20 गणबाट खटिएको टोलीले एम्बुलेन्स मार्फत शिक्षण अस्पताल लगिएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक नारायण गुरुङको नेतृत्वमा खटिएको टोलीले विमानस्थलमा अवतरण गरेका हेलिकप्टरबाट घाइतेलाई सुरक्षित रूपमा एम्बुलेन्समा राखेर अस्पताल पठाइरहेको छ। रसुवा बाढीका कारण त्रिशुली नदीका 19 भन्दा बढी पुलमा क्षति पुगेको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले हालसम्म कम्तीमा 19 वटा पुलमा क्षति पुगेको बताउनु भएको छ। बुधबार बिहान चीनको सिमानाबाट आएको बाढीका कारण 40 किलोमिटर सडक अवरुद्ध भएको छ। प्रवक्ता न्यौपानेका अनुसार सडक विभागले बाढी प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको छ। रसुवाको फटिकोशी नदीमा आएको बाढीले 384 जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूमा 291 विदेशी र 93 जना नेपाली पर्यटक रहेका छन्। नेपाल पर्यटन बोर्डले स्थिति प्रतिवेदन मार्फत अहिलेसम्म 384 जना पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन नसकेको जनाएको हो। फटिकोशी नदीमा अचानक ठूलो बाढी आएपछि सम्पर्कविहीन भएका पर्यटक तथा पदयात्रीको पर्यटन बोर्ड, पर्यटन प्रहरी र अन्य निकायले खोजी तथा उद्धारमा समन्वय गरिरहेका छन्। विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत तथा दक्षिण अफ्रिका लगायतका देशका नागरिक रहेका छन्। केही पर्यटकको राष्ट्रियता खुल्न बाँकी नै रहेको बोर्डले जनाएको छ। त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको एमजिटी 522 इन्टरनेसनल बिजनेस विषयको परीक्षा बाढी प्रभावित नुवाकोटको परीक्षा केन्द्रमा स्थगित गरिएको छ। त्रिवी व्यवस्थापन संकाय परीक्षामा नियन्त्रण महाशाखाका अनुसार नुवाकोटको त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसमा केन्द्र परेको परीक्षा स्थगित गरेको हो। अर्को सूचना जारी नभएसम्म उक्त केन्द्रको परीक्षा स्थगित गरिएको संकायका सहायक डिन डाक्टर भरत राईले जानकारी दिनुभयो। रसुवाको भटिकोशी हुँदै त्रिशुली नदीमा आएको बाढी चितवनको नारायणगढ क्षेत्र कटेर दक्षिणतर्फ लागेको छ। आज दिउँसो करिब 3:45 बजे नारायणगढ क्षेत्रमा आइपुगेको बाढी अहिले शिवघाट हुँदै मङ्गलपुरभन्दा तलतर्फ पुगेको छ। बाढी चितवन प्रवेश गरे पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बाढीको अवस्था र सम्भावित जोखिमबारे निरन्तर निगरानी भइरहेको छ। प्रमुख जिल्ला अधिकारी अर्याल आफै फिल्डमा खटिएर बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रको अवस्थाबारे जानकारी लिइरहनु भएको छ। उहाँका अनुसार अहिलेसम्म बाढीका कारण चितवनमा कुनै क्षति भएको जानकारी प्राप्त नभएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले भटिकोशी नदीमा गएको बाढीका कारण रसुवा लगायत तल्लो तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा सरकार केन्द्रित रहेको बताउनु भएको छ। विपदको पछिल्लो अवस्थाबारे सरकारको तर्फबाट सदनलाई जानकारी गराउँदै उहाँले राहत परिचालन गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा समन्वय गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री खनालले खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा तथा नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका गरी 13 वटा हेलिकप्टर परिचालन गरेको बताउनु भयो। साथै प्रभावित क्षेत्रमा आवश्यकता अनुसार थप हवाई तथा स्थल उद्धार स्रोत परिचालन गरिने उहाँले जानकारी दिनुभयो। मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धता यति बेला आइरहेको र परराष्ट्र मन्त्रालयले समन्वय गर्दै आएको उहाँले जानकारी दिनुभयो। विपदग्रस्त नेपालका बाढी प्रभावितको उद्धार र पुननिर्माणका लागि आर्थिक सहयोग गर्न भारत चीन र विश्व ब्याङ्कले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आए लगत्तै बिहान 10:35 बजे अर्थमन्त्री डाक्टर सोनी मुवाक्लेसँग नेपाल हेर्ने विश्व ब्याङ्कका राष्ट्रिय निर्देशक डेभिड सिसलेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग सहयोग 25 अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए। दक्षिणी छिमेकी मित्र राष्ट्र भारतले बाढी पीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के हुन् भने सरकार समक्ष सूची पठाउन आग्रह गरेको छ। प्रधानमन्त्री अर्थ मन्त्रालय लगायत अन्य वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौँ ल्याइने तयारी भइरहेको बताउनुभयो। यस्तै उत्तरी छिमेकी मित्र राष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनी राजदूत जाङ माओमिङले अर्थमन्त्री मार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्। छिमेकी मुलुक र दात्री निकायको उदार सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डाक्टर सोनी मुवाक्लेले अन्तर सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरिरहेको बताउनुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
3: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
4: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
3: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-04, मोबाइल 98-612-20-437।
7: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले भोटेकोसीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निशुल्क गरेको छ। नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि 2 दिनसम्म अनलिमिटेड भोइस सेवा, प्रतिदिन 2 GB डाटा तथा 50 एसएमएस निशुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएस मार्फत निरन्तर जानकारी गराइरहेको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले देशमा आइपर्ने प्राकृतिक विपदको सामना गर्न दलीय स्वार्थ र झण्डाभन्दा माथि उठेर एकीकृत रूपमा राहत तथा उद्धारमा जुट्न आह्वान गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सभापति लामिछानेले राजनैतिक दलहरूसँग भएका उद्धार तथा राहत कार्यमा दक्ष र तालिम प्राप्त जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी परिचालन गर्नुपर्नेमा जोड दिनुभएको हो। उहाँले 2072 सालको भूकम्पका बेला दलहरूले देखाएको उच्च राजनीतिक चरित्रको स्मरण गर्दै सदनको ठूलो दलको हैसियतमा रासपाले समन्वय भूमिका निर्वाह गर्ने र आवश्यकता परे सर्वदलीय बैठकका माध्यमबाट विपद जोखिम न्यूनीकरणमा अग्रसरता लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। नेपाली काङ्ग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत तथा उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगन कुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा गएको पार्टीको कारण सिर्जना भएको गम्भीर र चिन्ताजनक स्थितिमा उद्धार र राहत कार्यमा तुरन्त जुट्न निर्देशन दिनुभएको छ। नेपालको कुल बजेटको आकारलाई रेमिट्यान्सले उछिनेको छ। नेपाल राष्ट्र ब्याङ्कले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष 2082-83 देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो तथ्याङ्क देखाएको छ। प्रतिवेदन अनुसार यस आर्थिक वर्षमा कुल 23,63,13 करोड रुपियाँ बराबर रेमिट्यान्स भित्रिएको छ, जुन 37.1% बढी हो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह 19.2% वृद्धि भएकोमा यस वर्ष दोब्बर प्रतिशत बिन्दुले बढेको छ। राष्ट्र ब्याङ्कका अनुसार 2083 असारसम्म मात्र 2,42,33 करोड बराबर रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्ष सोही महिनामा रेमिट्यान्स 1,89,11 करोड मात्र भित्रिएको थियो। विजय खबरमा अब मौसम सम्बन्धी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आज राति देशभर साधारणतया बद्लिरहनेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका धेरै तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा

0: रसुवा बाढीमा परेका 17 जनाको शव फेला 26 जना प्रहरी सम्पर्क विहीन बाढीबाट 19 वटा पुल क्षतिग्रस्त नेपालको बाढी विपदमा भारत चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निशुल्क सेवा सुचारू र विपद प्रतिकारमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न राष्ट्रपा सभापति रवि लामिछानेको भनाई बजेट आकारलाई रेमिट्यान्सले उछिन्यो एक वर्षमै भित्रियो 23 खर्ब 63 अर्ब रकम हवस् त सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद श्री माया कहाँ मगर बिदा हुन्छु नमस्कार
1: विजय एफएम 101.6 सामुदायिक रेडियो
2: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
3: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
2: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98555 54692 र 98555 54968
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
6: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
7: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
8: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
5: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 54934
0: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
0: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
9: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
10: सक्षम फर्निचर गैराकोट 1 ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511 29163 98550 74503 र 98511 84503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले साँझको 7 बज्यो।
2: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
3: मेलाका मुख्य आकर्षणहरू
2: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
3: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
2: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता,
3: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
2: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
3: संरक्षक चितवन उद्योग संघ।
2: स्टल बुकिंग का लागि सम्पर्क
3: 97672 19607 र 98550 33553।

0: घर घरमा भान्साघर अब भान्साघर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ।
1: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
5: जापानिज भाषा कहाँ?
4: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
6: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-5538-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98-029-33-8-94।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
10: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98-5505-9-34।
12: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
13: सर, एउटा प्रश्न सोधौँ है।
14: सोध न
13: सर। यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ?
14: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
13: हस्, धन्यवाद सर।
15: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.2 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर

0: 98 570 82 96 98 570 82 96।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्दछैन, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 550 50 934।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैलाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैलाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
8: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
12: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
13: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
14: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
15: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
17: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढीपछि बेपत्ताहरूको खोजीका लागि सुरक्षा निकाय र सरकार मातहतका निकाय सक्रिय। तीन जिल्लालाई संकटग्रस्त घोषणा। उद्धार र राहतमा लाग्न सभामुख अर्यालको निर्देशन।
1: गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु, यस दुखद घडीमा राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नु पर्ने अवस्था रहेको छ।
0: विभिन्न जल विद्युत आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी र बैंकका 25 जना सम्पर्क विहीन। केही सुरक्षा पनि बेखबर। स्वास्थ्य सावधानी अपनाउन सरकारको अनुरोध।
2: उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने।
0: पृथ्वी राजमार्ग मुगलिन नारायणघाट सडक खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना। सचेत रहन मौसमविदको सुझाव।
3: कोशीको पहाड र तराई, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा मात्रै एकै ठाउँमा भारीसम्मको पानी पर्न सक्छ।
0: र अस्ट्रेलियामा जारी टप एन्ड टी20 श्रृङ्खलामा नेपालको लगातार दोस्रो जित। भोलि किङ्स मेनसँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढी प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्नु सरकारको उचित कदम हो, तर घोषणा मात्र पर्याप्त छैन। भोटेको सी बाढीले पुर्याएको क्षतिको यकिन गर्दै सम्पर्कविहीन नागरिकको तत्काल खोजी, घाइतेको निशुल्क उपचार र विस्थापितको सुरक्षित पुनर्स्थापना राज्यको पहिलो प्राथमिकता हुनुपर्छ। अब राहत र उद्धारसँगै जोखिमको दीर्घकालीन अध्ययन, पूर्व सूचना प्रणालीको सुदृढीकरण र नागरिकको सुरक्षा सुनिश्चित गर्ने ठोस कदम चाल्नु सरकारको मुख्य दायित्व हो। अब खबर सन्तोषी रावलबाट।
5: रसुवास्थित बोटेखुसीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या 72 पुगेको छ। अहिलेसम्म 72 जनाको शव भेटिएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनुभयो। रसुवा, नुवाकोट, धादिङ र चितौन स्थित नदी तटीय क्षेत्रकामा शव भेटिएको हो। पिटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको उहाँको भनाइरहेको छ। बाढीमा परेका 28 जना प्रहरी कर्मचारी पनि सम्पर्कमा छैनन्। आज बिहान 9 बजेतिर चीनको तिब्बत तर्फबाट आएको लेदो खोलाको बाढी रसुवाको भोटेकोसीमा मिसिएर ठूलो क्षति भएको हो। बाढीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन्। अहिलेसम्म 88 जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। 6 हेलिकप्टरबाट बाढी प्रभावितहरूको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिकाहरूलाई सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद आकस्मिक बैठकले 3 जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त घोषणा गरेको निर्णय गरेको छ। मन्त्री परिषद बैठकले भोटेकोसी बाढीबाट घाइते भएकाहरूको निशुल्क उपचार गर्ने र त्यसका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेनाले व्यवस्था मिलाउने गरी जिम्मेवारी तोकिएको छ। बैठकले घाइते तथा बिचल्लीमा परेकाको तत्काल उद्धार सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको छ। बैठकका निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
2: र तल्लो तटीय क्षेत्रमा भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्दै उक्त घटनामा परि मृत्यु हुने परिवार प्रति हार्दिक संवेदना व्यक्त गर्ने र मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, उक्त घटनामा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने। यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृह मन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थित व्यवस्थापन समितिले मिलाउने, अवरुद्ध हुन पुगेको सड़क पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने।
5: बैठकले बाढीबाट अवरुद्ध सड़क र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने, विद्युत आपूर्ति शुरू गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले मिलाउने तथा घटनामा परेर ज्यान गुमाउनेका परिवारलाई कानून अनुसार क्षतिपूर्ति उपलब्ध गराउने लगायतका विभिन्न 10 निर्णय गरेको छ। यसैबीच भोटेकोसी बाढीका कारण रसुवाको स्याप्रे बीसीमा निर्माणाधीन 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर सहितका 60 कर्मचारी सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था इपान नेपालका सचिव विजय मोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियर सहित 60 कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गर्नुभयो। रसुवा बाढीका कारण 8 वाणिज्य बैङ्कका 26 कर्मचारी सम्पर्कविहीन छन्। तिब्बतबाट आएको बाढीका कारण भोटेकोसी र त्रिशुली आसपास विभिन्न बैङ्कका 8 शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्। नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिल शर्माले हालसम्म विभिन्न क्षेत्रका 8 शाखामा कार्यरत 26 कर्मचारीसँग सम्पर्क हुन नसकेको जानकारी दिनुभयो। बैंकका शाखाहरू पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा रहेको बताउनुभयो। रसुवामा आएको विनाशकारी बाढीको सम्भावित कारण नेपाल चीन सीमा क्षेत्रमा गएको हिम चट्टान पहिरो हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले सेटेलाइट तस्विरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययन अनुसार नेपाल चीन रसुवागढी नाकाबाट करिब 20 किलोमिटर उत्तरतर्फ नेपाल चीन सीमा क्षेत्रमा हिम चट्टान पहिरो गएको देखिएको जानकारी दिएको हो। उक्त हिम चट्टान पहिरोका कारण लिन्दे खोलामा ठूलो मात्रामा गिग्रान सहितको बाढी आएको र बाढी टिमुरे हुँदै त्रिशुली नदीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ। आजको संसद बैठकमा पनि सांसदहरूले रसुवा बाढीपछि उद्धार र पूर्व सतर्कताका बारेमा सरकारको ध्यान आकर्षण गराएका छन्। संसद बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले रसुवामा गएको बाढीबाट प्रभावितहरूको खोजी राहत तथा उद्धारका लागि विभिन्न देशहरूसँग समन्वय भइरहेको बताउनुभयो।
6: र सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहे। परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
5: यसैबीच पृथ्वी राजमार्ग मुगलिङ नारायण घाट सडक खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द गरिएको छ। आज रातिको समयमा सवारी आवागमन बन्द गरिएको हो। रातिको समयमा जोखिमको अवस्था पहिचान गर्न कठिन हुने भन्दै सम्भावित दुर्घटना तथा मानवीय क्षति हुन नदिन सवारी आवागमन बन्द गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले जानकारी दिनुभयो। प्रहरीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सुरक्षित रहन अनुरोध गरिएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।

0: अहिले देशभर नै बाजा लागेको अवस्था छ। यति बेला वर्षाको कुरा गर्नु पर्दाखेरि विशेष गरेर लुम्बिनी, बागमती, कर्णाली, सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा र यो कोशी प्रदेशका पनि एक दुई ठाउँमा चाहिँ अहिले मध्यमसम्मको वर्षा भइरहेको छ भने मध्य प्रदेशमा चाहिँ अहिले कति वर्षा भइरहेको अवस्था छैन। आज रातिको हकमा चाहिँ यो कोशीको पहाड र तराई, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा मात्रै एक दुई ठाउँमा भारीसम्मको पानी पर्न सक्छ र त्यस बाहेक चाहिँ वर्षाको गतिविधि चाहिँ अहिले केही ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा आउन सक्ने चाहिँ देखिन्छ। त्यसका अब यो पूर्वदेखि पश्चिमसम्मको भूभागमा विशेष गरेर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अलिक बढी ठाउँमा र यो कर्णाली सुदूर पश्चिम प्रदेशमा अलिक कम ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्छ।
1: यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी र मध्य प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। स्नातकोत्तर तहको एमजिटी 522 इन्टरनेसनल बिजनेस विषयको परीक्षा बाढी प्रभावित नुवाकोटका परीक्षा केन्द्रमा स्थगित गरिएको छ। त्रिविका अनुसार त्रिभुवन त्रिशुली विश्वविद्यालय क्याम्पसमा परीक्षा स्थगित गरिएको हो। भोलिका लागि तालिका बनाइएको उक्त परीक्षा स्थगित गर्ने त्रिवीले जानकारी गराएको छ। अर्को सूचना जारी नभएसम्म उक्त केन्द्रको परीक्षा स्थगित गरिएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आज भइएको खेलमा नेपालले एसिटी कमिट्सलाई 4 विकेटले पराजित गरेको हो। एसिटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कप्तान कुशल भुर्तेले सर्वाधिक 61 रन बताउनु भएको थियो। अब अर्को खेलमा भोलि बिहान किङ्स मिनसँग खेल्नेछ।
2: सन्तोषी रावल। समयमा नै बाढीबारे सूचना आउन नसक्नुको कारण
3: नेपालको स्टेसनलाई चाहिँ त्यसले हानिहाल्यो र त्यसलाई ड्यामेज गरिदियो। त्यसपछि हाम्रो रिडिङ भएन, तर हाम्रो सिडियो त्यहाँको रसुवाको सिडियो कार्यालयबाट प्राप्त जानकारी गृह मन्त्रालयको मार्फतबाट आइसकेपछि तुरन्तै हामीले एसएमएस अलर्ट चाहिँ जारी गर्यौँ।
2: पूर्व सूचना प्रणालीमा के नेपाल चुकेको हो? कुराकानी आजको आकस्मिक बाढीले उठाएका गम्भीर प्रश्न, कारण, क्षति र अबको जोखिम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
5: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब बाँकी खबर। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले प्राकृतिक विपत्ति र बाढी पहिरोको विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। विपदको समयमा सड़क यातायात अवरुद्ध भएको मौका छोपी एयरलाइन्सहरूले मनपरी भाडा बढाएको भन्दै यात्रुहरूबाट तीव्र गुनासो आएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो। प्राधिकरणको हवाई यातायात विभागले आज आन्तरिक उडान भर्ने सबै वायु सेवा कम्पनीहरूलाई पत्राचार गर्दै विपत्तिको समयमा सर्वसाधारणको हितलाई ध्यानमा राख्न सचेत गराएको हो। बाढीले सातवटा विद्युत

0: आयोजनामा क्षति पुर्याएको छ। ऊर्जा मन्त्रालयका अनुसार 431.1 मेगावाट विद्युत बिजुली क्षतिका कारणले प्रणालीबाट बाहिर गएको छ। रसुवा गढी विद्युत आयोजनाको 111 मेगावाटमा क्षति पुगेको छ। चिलिमेको 22, लाङटाङको 20, अप्पर त्रिशुली 3160, त्रिशुली विद्युत आयोजनाको 24, देवीघाटको 14 र विद्युत प्राधिकरणको सोलर प्रणालीको 25 मेगावाट गरी कुल 431.1 मेगावाट विद्युत प्रणालीबाट बाहिर रहेको मन्त्रालयले जानकारी गराएको छ। यसैबीच रसुवा स्थित भोटेकोसी नदीमा आज बिहान आएको विनाशकारी भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैर आवासीय नेपाली संघ एनआरएनले तत्काल 5 करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले यो निर्णय गरेको। राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोले उल्लेखनीय भूमिका खेलेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले एसिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडी एवं सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीहरूसँग उहाँकै निवासमा भएको भेटघाटमा स्थापना कालदेखि नै नेपालका सामुदायिक रेडियोहरूले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भएको हो। एसिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला काठमाडौँमा आयोजना भएको र यसले बाल पोषणमा संचारको भूमिका, संसदीय अभ्यास, डिजिटल सुशासन र प्रसारणमा एआई तथा नयाँ प्रविधिको रूपान्तरणको विषयमा छलफल गरेर एसियाका प्रसारकहरूको अबको मार्गदर्शन तयार पारेको थाहा पाउँदा खुसी लागेको उहाँले उल्लेख गर्नुभयो। भेटमा अकोर्याबका अध्यक्ष अर्जुन गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सामुदायिक रेडियोले गरेको योगदानको स्मरण गर्दै रेडियोको स्थायित्वका लागि राज्यले महत्वपूर्ण ढंगले लिनुपर्ने बताउनुभयो। आजको आकस्मिक बाढीले कति क्षति पुर्यायो अझै यकिन भइसकेको छैन, तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याएको अनुमान गर्न सकिन्छ। आजको आकस्मिक बाढी किन आयो, यसका सम्भावित कारणहरू के हुन् र आगामी दिनमा कस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिम बाढीका अध्येता श्री कमल द्विवेदीसँग हामीले कुराकानी गरेका छौं। यस विषयमा एकैछिन पछाडि तपाईँले उहाँको कुराकानी सुन्न सक्नुहुनेछ। अहिले भने विज्ञहरूका अनुसार समयमै पूर्व सूचना दिन सकेको भए भोटेकोसी बाढीमा भएको क्षति धेरै हदसम्म कम गर्न सकिन्थ्यो। चीनको तिब्बतबाट आएको बाढीबारे नेपालमा समयमै सूचना प्रवाह हुन नसक्नुको कारण के हो, यसै विषयमा सिआइएनसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले भन्नुभयो,
1: फर्मली चाहिँ अब आएको होइन, तर हाम्रो नेपालको टिम र त्यहाँको तिब्बतको त्यहाँको युनिभर्सिटी, ठ्याक्कै मलाई युनिभर्सिटीको नाम त याद भएन, जस हाम्रो टिम त्यहाँ छ, उहाँले चाहिँ तिब्बतमा भएको टिमले यो विश्लेषण गर्दैछ कि हामीसँग पहिला पनि उहाँले काम गर्नुहुन्थ्यो, अनि त्यो विश्लेषण गर्दाखेरि चाहिँ त्यो केही चाहिँ जो हिम पहिरो आएर हो नि त यो के ताल बनेको, त हिम पहिरो आएर ताल बनेको हुनाले चाहिँ केही चाहिँ पहिलो फुटेर आयो, तर अझै पनि उहाँको एनालाइसिसमा विश्लेषणमा अझै पनि ताल छ र त्यो आउने सम्भावना, त्यो फुट्ने सम्भावना, एकैचोटि पनि फुट्ने सम्भावना हुनसक्छ भनेर चाहिँ हामीलाई खबर आएको हुनाले चाहिँ हामीले 24 घन्टासम्म अलर्टमा बस्नलाई र त्यो ठाउँमा नजानलाई चाहिँ भनेका छौँ। तर अब पहिलो जुन ट्रिगर भयो, पहिलो चाहिँ ठुलो एक खालको ताल बनेको ताल फुट्यो, त्यो जस्तो सायद अब नहुनु पनि सक्छ, तर अहिले नै चाहिँ हामी सुरक्षित छौँ भन्ने अवस्था पनि नभएको हुनाले चाहिँ हामीले चाहिँ अब लाइफ जोगाउने हो होइन, लाइफ सेभिङ गर्ने हो, त्यो हुनाले चाहिँ अहिले नै चाहिँ त्यो घटनास्थलमा अहिले नै आफ्नो त्यो घरमा जुन ठाउँमा चाहिँ त्यो भएको छ त्यही ठाउँमा चाहिँ जान चाहिँ अलि सुरक्षित हुँदैन कि भन्ने किसिमले हाम्रो विश्लेषण हो।
2: अझै पनि जोखिम छ, त्यो क्षेत्रमा फर्केर नजाऊ भन्ने हो छोटकरीमा भन्नु
1: हो, छोटकरीमा त्यति हो।
2: जुन अगाडिको जुन बाढी आयो त्यो बाढी बारे चाहिँ अब चीनबाट आएको भन्ने छ नि, त यहाँहरूलाई खबर प्राप्त भएको थियो कि थिएन?
1: त्यहाँबाट खबर त्यसरी त आएन, तर पछि चाहिँ अब जब नेपाली हाम्रो भूभागमा आयो, नेपाली भूभागमा आइसकेपछि चीनबाट पनि एउटा एसएमएस हामीलाई आयो र त्यो एसएमएस आउने बित्तिकै नेपाली भागमा हाम्रो स्टेसनलाई, नेपालको स्टेसनलाई चाहिँ त्यसले हानि हाल्यो र त्यसलाई ड्यामेज गरिदियो, त्यसपछि हाम्रो रिडिङ भएन, तर हाम्रो सिडियो त्यहाँको रसुवाको सिडिओ कार्यालयबाट प्राप्त जानकारी गृह मन्त्रालयको मार्फतबाट आइसकेपछि तुरन्तै हामीले एसएमएस अलर्ट चाहिँ जारी गऱ्यौँ र त्यो जारी गरेपछि पछि हामीले त्यो देख्यौँ पनि त्यो खालको अवस्था। त्यो हुनाले लाइफ सेभिङमा तुरन्तै एसएमएस अलर्टले चाहिँ सहयोग गरेको चाहिँ देखिन्छ। धेरै मान्छेहरू भागेर डाँडातिर लागेको अवस्था र अझै पनि सुरक्षित भएर बसिराखेको अवस्था पनि छ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। टिमुरेमा आकस्मिक बाढीको कारण के?
3: अकस्मात चाहिँ नि त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई, अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन, तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन।
0: अबको जोखिमबारे विज्ञको विश्लेषण कुराकानी बाँकी नै छ, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
4: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब आजको आकस्मिक बाढीको कारणको प्रसंग। नेपालमा यसअघि पनि पटक पटक आकस्मिक बाढी आएका छन्। कतिपय बाढी हिम पहिरो र हिमताल फुटेर आएका छन्। आजको बाढीको सम्भावित कारण भने के होला? आगामी दिनमा कस्तो जोखिम हुन सक्छ? नागरिकका सवालमा हिम बाढीका अध्येता श्री कमल द्विवेदीको जवाफ अबको पालोमा। नवीन साई ठकुरीजीको जिज्ञासा छ, आकस्मिक बाढी आउन सक्ने सम्भावना कसरी थाहा पाउन सकिन्छ? बाढीको पूर्व सूचना कति समय अघि प्राप्त हुन्छ? कुन कुन क्षेत्रमा बाढीको जोखिम हुन्छ? बाढीबाट जोगिन स्थानीय बासिन्दाले के कस्ता सावधानी अपनाउनु पर्छ? र आकस्मिक बाढी आएमा सरकारले तत्काल उद्धार र राहतका लागि के कस्ता व्यवस्था गर्छ भनेर उहाँको धेरै जिज्ञासा छ। यो जिज्ञासा चाहिँ अहिले सबैको मनमा भएको जिज्ञासा
3: हो। मतलब भनिहाल्छु, के गर्ने सर्वसाधारणले के गर्ने यस्तो बाढी आउँदा भन्दा, माथिल्लो क्षेत्रमा जाने, जस्तो खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढीको नजिक हेर्न जाने भनेर जाँदै नजाने। जस्तो हामीले एउटा दुःखद कुराहरू के पनि सुनेका छौँ भनेदेखि, बाढी भनेर हेर्न जाँदाखेरि चाहिँ नि सुरक्षित ठाउँमा भएको मान्छे पनि बाढी हेर्न भनेर खोला नजिक जाँदाखेरि चाहिँ त्यसले बगाएको चाहिँ नि घटना पनि पोखराको चाहिँ सन् 2012 चाहिँ जुन घटना थियो, वैशाख 23 हो त्यो है, त्यसमा चाहिँ नि देखिएको थियो। भन्दा अहिले पनि कतिपय मान्छेहरू बाढी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ। र जुन साधारण बाढीको भन्दा यो फरक किन, पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ, यसको यस्तो खालको बाढीको हिमबाढीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा, तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन। तर के छ भने, सामान्य बाढीमा चाहिँ पानीको सतह कति बढ्दै जान्छ र कहाँ कति बेरमा आइपुग्छ भन्ने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि, यस्तो खालको बाढी जुन छ यो यो माथिल्लो उसमा चाहिँ, जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौँ भने चाहिँ कमसेकम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौँ।
0: अर्को चाहिँ विशाल बादशाह कुँवरजीको कमेन्ट रहेको छ, उहाँले हेलो नमस्कार भन्नुभएको छ। नमस्कार छ विशालजी, यो बाढी कसरी आयो? पानी परेको पनि थिएन, त्यति साह्रो कसरी आयो यो बाढी भनेपछि केही उपाय छ भने बताइदिनुहोस् न भन्नुभएको छ।
3: अब यो अघि मैले अलिकति यो बारेमा त भने होइन, यो बाढी सामान्यतया पानी यस्तो हो, अब अहिले मैले तपाईँलाई भने अघि अलिकति भनिसकेँ मैले यो बारेमा, माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन

0: पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याइ हो।
1: आकस्मिक बाढीबारे जान्न मन लागेको कुनै पनि जिज्ञासा कमेन्ट गर्नुहोस् भनेर हामीले केही समय अगाडि पोस्ट राखेका थियौँ, त्यहाँनिर चाहिँ कमेन्ट आएको छ, थुप्रैजनाको कमेन्ट छ। यसकै कार्केजीले लेख्नु भएको छ, यस्ता खालका आकस्मिक घटना हुँदा त्यहाँभन्दा तलका एरियामा ठुलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो तर विडम्बना नै भयो भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ। यसमा तपाईँको के छ?
0: हो, अब साइरन पनि भन्दा पनि अहिले अहिले राम्रो पक्ष चाहिँ के थियो भनेदेखि हामीसँग मोबाइल फोन, जस्तो पहिला चाहिँ जस्तो अहिले भन्नुहोस् न यस्तो खालको बाढीहरू आउँदाखेरि यसरी अहिले बाढी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौँ नि, किन यो कम यो चाहिँ यो संचारको विस्तारले गर्दा नै हो होइन। र अब त्यो साइरन मात्रै होइन, जस्तो तपाईँको अब के गर्ने सबभन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ नि शिक्षाको चाहिँ नि जरुरी छ। जस्तो अब मैले भने नि खोला, मैले एक दुईवटा त्यो भिडियो क्लिपमा दुःखद के देखेँ भने बाढी आएपछि बाटै बाटो भागेपछि त्यही बाढीलाई जित्न त उसले सक्दैन कुदेर होइन दौडेर, भनेपछि ऊ त माथिल्लो पहाडतिर पो भाग्ने हो त होइन, माथिल्लो भागमा भागेदेखि पो बाँचिन्छ त। अब त्यो खोलै खोला अथवा बाटै बाटो भाग्दाखेरि त त्यो बाढीले चाहिँ नि
1: बगाइहाल्छ
0: होइन भन्छ, सोरेर लग्छ भनेपछि। कतिपय एउटा मैले देखेको चाहिँ पहाडतिर भाग्ने भन्दा चाहिँ नि भन्दा पानीको खोलाको सतहभन्दा माथितिर जाने हो, त्यही सतहमा दौडिने होइन, तल त झन् जानै भएन होइन। त्यसोमा चाहिँ अलिकति शिक्षाको कमी नै छ। अब यसमा चाहिँ अलिकति म के जोड्छु भनेदेखि नि यो अरू बाढी जस्तो साधारण रूपमा चाहिँ यो यसलाई चाहिँ हामीले चाहिँ व्यवहार गर्न सक्दैनौँ भन्ने मेरो मत चाहिँ त्यस्तो हो, तर अब त्यसबारेमा धेरै सुनवाई चाहिँ नि भएको छैन।
1: गाह्रो समयमा छौँ तर अझै पनि जोखिम छ र सावधानी अपनाउनु पर्ने त छँदै नै छ। तपाईँको अनुमानमा चाहिँ अब कति जति क्षति हुन सक्ने खालको चाहिँ देख्नुहुन्छ यो बाढीले?
0: त्यो अनुमान त अब आर्थिक क्षति भयो, मानवीय क्षति चाहिँ कस्तो समस्या अब हुन जान्छ, जो मान्छे अब भागेको सम्पर्कमा आउनु पनि होला सायद, कतिपय मान्छेहरू बाढका कुना काप्चामा लुकेर बसेका
1: कोही त ओडारमा छौँ भन्दै हुनुहुन्थ्यो अघि,
0: त्यो पनि चाहिँ सायद अब आउँदै जाला, भोलि पर्सिसम्ममा त्यो कुराहरू बाहिर आउँदै जाला। तर अब यसको दुर्भाग्य के हुन्छ भने यसमा एकदम धेरै चाहिँ गेग्रान सहितको बाढी हो यो, मैले त्यही भएर यस्तो बाढीलाई चाहिँ हिमबाढी भन्ने मैले नामाकरण गरेको छु होइन, माथिबाट त्यो त्यस कारणले गर्दा ती कतिपय क्षति मानवीय क्षति चाहिँ बाहिर नआउनु पनि सक्छ, किनभने त्यो हराउने मात्रै अब, किन त्यो पुरिन्छ त्यो निकाल्नै सकिँदैन, जस्तो भेटिँदैन। जस्तो सेतीबाडीको बेलामा पनि कतिपय चाहिँ नि हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन त्यहाँ सकिएन खोल, अब त्यो ठुलो परिमाणमा चाहिँ नि जुन गेगरानले पुरिदिएको हुन्छ नि त्यो पानी मात्र होइन, यो पानी भए पो त्यो खोज्न सकिन्थ्यो होला होइन, गेगरानले पुरिदिने हुँदाखेरि धेरै सकिँदैन, तर क्षति धेरै ठुलो भएको अनुमान छ मेरो पनि। अब विद्यालयको अब एउटा मलाई अलिकति दुःखद कुरा के लाग्न गयो भनेदेखि, जस्तो रसुवाबाट केरुङबाट चाहिँ नि हामी त्यो बाढी चाहिँ तल आउँदै गर्दाखेरि जस्तो त्रिशुली बजारसम्म हामीले स्कुलसम्मलाई पनि हामीले चाहिँ नि त्यसलाई चाहिँ एक प्रकारले
1: खबर छिट्टै पुर्याउन सकेको भए
0: ऊ गर्न सकेनौँ के, त्यो एउटा हाम्रो कमजोरी रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन। अब तल खबर गरिरहने पनि अवस्था त्यहाँ,
1: तर चिनको अब तिब्बतबाट बाढी आउँदै गर्दाखेरि नेपाल प्रवेश गर्दै गर्दाखेरि नेपालमा समयमै यो जानकारी चाहिँ यस्तरी बाढी आउँदैछ ड्याम फुटेको छ भन्ने खालको आएको भएदेखि अलिक क्षति कम
0: अब हुन सक्थ्यो कि मानवीय क्षति चाहिँ? जुन बाढ जहाँबाट यो सुरु भयो नि यो बाढी त्यो निर्जन स्थान हो जहाँसम्म लाग्छ मलाई होइन, र त्यसपछि जब कहाँबाट सुरु अब यो प्रत्यक्ष थाहा हुन गयो भन्दा जुन रसुवा भन्सार कार्यालय भएको एरिया जुन छ हाम्रो केरुङ नाका जुन छ त्यहाँ बाढीले क्षति गरिसकेपछि चाहिँ भयो। अब एउटा समस्या के हुन गयो भन्दा त्यहाँ कतिपय अब प्रहरी चाहिनेहरू पनि हराइरहनु भएको छ भन्ने कुरा आएको छ होइन।
1: रसुवा बाढीका कारण बगाएका हालसम्म 72 जनाको शव भेटिएको छ। जलविद्युत आयोजनाहरूमा 190 जना सम्पर्कविहीन छन्। बाढीका कारण सम्पर्कविहीन भएका पर्यटकको संख्या 403 पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार 341 जना विदेशी र 65 नेपाली पर्यटक र सम्पर्कविहीन भएका छन्। बाढी प्रभावितको उद्धार खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपति पौडेलको आग्रह छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीका कारण ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सरकार साथमा रहेको बताउनु भएको छ। बाढीले त्रिशुली स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय क्षतिग्रस्त भए पनि समयमै सतर्कता अपनाइएका कारण स्कुलभित्रको

0: मानवीय क्षति भने नभएको प्रधानाध्यापक राजेन्द्र दवाडीले बताउनु भएको छ। सरकारले विपदबाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई 3 महिना अवधिका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपालको लगातार दोस्रो जित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
2: अहिले रातिको 8 बज्यो।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला जान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
12: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
13: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
12: भयो दाई।
14: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
15: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने

0: बोल नारा का साथ महिला दीदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
1: मेलाका मुख्य आकर्षणहरू
0: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
1: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
0: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
1: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
0: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
1: संरक्षक चितवन उद्योग संघ।
0: स्टल बुकिङ का लागि सम्पर्क
1: 97-76-19-607 र 98-550-33-553।

यस मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस्

0: आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानी की सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बीचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएथेँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेद भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यो सरसँग गएर यस्तो यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो,
0: उहाँको जीवनमा लागू भयो।
1: आयो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50934।

0: प्रबन्धन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलप्रासी बर्दघाट सुस्ता पूर्व। छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यहाँ आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
2: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइलहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
1: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
2: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550074503 र 98511 84503। तपाईँको सन्तुष्टि
5: समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं
2: जारी सन्देश।
6: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा रसुवा स्थित भोटेको सीमा आएको आकस्मिक बाढीमा करिब 100 जनाको ज्यान गएको पुष्टि, अन्तर्राष्ट्रिय जगतबाट राहत बाचा प्राप्त भएको परराष्ट्र मन्त्रीको भनाई,
1: हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौँ।
0: नेपालका उत्तरी हिमाली भेकमा आकस्मिक बाढी र विपद किन दोहोरिन थाले?
2: हाम्रो सिरानमा हिमतालहरू छन्, हिम पहिरोहरू छन्, हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नझन्दा यो दुईटै इम्प्याक्ट जुन देखिन थालेको छ डरलाग्दो छ।
0: बाढीले पारेको विकासका अन्य विवरणहरू पनि। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म कम्तीमा जानकारी गराउँदै नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भने,
1: अत्यन्त प्रारम्भिक सूचनाका अनुसार 8:37 त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको र त्यसका कारणले गर्दा बाढी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ।
3: नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल बाढीमा परि घाइते भएका मानिसहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गर्नु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु पहिलो प्राथमिकता भएको नेपाल सरकारले जनाएको छ। अकस्मात आएको बाढीमा परि हालसम्म 391 जना विदेशी नागरिक सहित 484 जना पर्यटक सम्पर्कविहीन भएका नेपाली अधिकारीहरूले जनाएका छन्। नेपालको पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन भएका मध्ये सबैभन्दा बढी भारतीय नागरिक छन्। सम्पर्कविहीन हुनेमा नेपाल सहित अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा लगायत 27 देशका नागरिक रहेका बोर्डले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गर्दै नेपाललाई सम्भावित सबै सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्। अस्ट्रेलिया, युरोपेली संघ, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र युकेले एउटा संयुक्त वक्तव्य जारी गर्दै बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 9 शिशुहरूको ज्यान गएको छ। अधिकारीहरूका अनुसार इस्लामाबाद स्थित पाकिस्तान इन्स्टिट्युट अफ मेडिकल साइन्सेसको 9 शिशु वार्डमा आगलागी भएको थियो। तेस्रो तलामा रहेको उक्त वार्डमा पुग्नका लागि उद्धारकर्मीहरूले भर्याङको प्रयोग गरिरहेको भिडियो फुटेजमा देखिन्छ। परीक्षाको तनाव झेल्न औषधिहरूको दुरुपयोग गर्ने युवाको संख्या बढ्दो क्रममा रहेको चीनको लागू औषध र होर्मुज जलमार्ग पुनः खुल्न सक्ने आशा बढिरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने क्रम जारी छ। उक्त रणनीतिक जलमार्गबाट जहाजहरूलाई कसरी जान दिने भन्नेबारे तेहरान र ओमानले फेरि वार्ता सुरु गर्दा कच्चा तेलको मूल्य यो सत्ता 8% बढीले घटेको छ। प्रति ब्यारल कच्चा तेलको मूल्य $90 मुनि पुगेको छ। छिटै अस्थायी मार्गको घोषणा हुन सक्ने ओमानका विदेश मन्त्रीले बताएका छन्। मङ्गलबार होर्मुज जलमार्ग भएर 5 जहाज बाहिरिएको तथ्याङ्क छ, जुन गत 10 दिनको औसतभन्दा कम हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। आजको सम्पूर्ण कार्यक्रम आकस्मिक बाढीले निम्त्याएको विपदमा केन्द्रित हुनेछ, जसमा परेर करिब 100 जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। चीनको तिब्बतसँग सिमाना जोडिएको काठमाडौँभन्दा उत्तरतर्फको रसुवा जिल्लामा भोटेकोसीमा अकस्मात आएको बाढीले नुवाकोट, धादिङ र चितवनसम्म प्रभावित तुल्याएको छ। खोज, उद्धार र राहतको निम्ति छिमेकी भारतसहित अन्तर्राष्ट्रिय जगतबाट सहयोगको वचन प्राप्त भएको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। बाढीले निम्त्याएको विपत्तिको अत्यास लाग्दा भिडियो दृश्य बिहानैदेखि सञ्चार माध्यम र सामाजिक सञ्जालमा छरपष्ट छन्। साँझ पर्दै जाँदा उक्त बाढीले पुर्याएको क्षति व्यापक रहेको विवरणहरू आइरहेका छन्। केही बेर अघि प्रधानमन्त्री कार्यालयले 95 जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। उनीहरूको शनाखत हुन बाँकी छ। बाढीले बगाएका शवहरू चितवन र तनहुमा समेत फेला परेका त्यहाँका अधिकारीहरूले बताएका छन्। 100 को संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्, जसमा 26 देशका 291 जना विदेशी नागरिकहरू पनि छन्। दर्जनौंको संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी र स्वास्थ्य कर्मीहरू पनि सम्पर्कविहीन छन्। उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले बाढी प्रभावित स्थानहरूको अवस्था निकै भयावह चित्रण गरिरहेका छन्। यस घटनाले अन्तर्राष्ट्रिय जगतको पनि ध्यान तानेको देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर सहयोगको वचन दिएका छन्। संयुक्त अधिराज्य र युरोपेली संघ र अस्ट्रेलिया लगायतले संयुक्त अनि अन्य देशहरूले अलग अलग वक्तव्य मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगको वाचा गरेको बताइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा घटना

0: जानकारी दिने क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोगको वचनबारे भने,
1: हाम्रो सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौँ। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
0: आज भएको मन्त्री परिषदको आकस्मिक बैठकले प्रभावित जिल्लाहरूका स्थानीय तहहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। परराष्ट्र मन्त्री खनालले सरकारको प्राथमिकता बारे भने,
1: सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घडीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: बाढीका कारण भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको विवरणहरू प्राप्त भएका छन्, जसमा 6 विद्युत प्रसारण लाइन अवरुद्ध हुँदा करिब 450 मेगावाट बिजुली प्रसारण विच्छेद भएको छ। अब उक्त घटनाबारे केही स्थानीय बासिन्दाको बयान। कल्पना मल्लले आफ्नै आँखा अघि आफन्तहरू बाढीमा बगेको सुनाइन्।
2: अगाडि सबै सल्लाह बनाएर देखिहाले, बालाई, बहिनीलाई, मम्मीलाई, बहिनीको छोरीलाई झन् अलि भाग्न सक्दै भनेर उसलाई झन् छिटो कुदाएको। अब त्यत्रो आइसक्यो, अब कसरी भाग्ने? चानसै थिएन, चानसै थिएन भाग्नलाई। त चानसै पाएन कसैले। कति सर्वनाश बनायो त्यो सुलीमा। हामी दुईजना चाहिँ कसरी चाहिँ कहाँबाट कसरी त्यो माथि त्यो घरमा उम्रिन भ्यायो भन्ने नि हामीलाई नै थाहा छैन कि।
0: गोमा पण्डितको ज्यान त जोगियो, तर आफ्नो धन सम्पत्ति सखा भएको उनको भनाइ छ।
3: भैँसीको माउपाडा गरेर 5 हो, माउ 3 थियो, त्यो पनि लयो, खेत पनि सबै लयो। अब अन्न पा सबै हुने मेरो केही पनि छैन। 10 तोरी, अब 6 पनि मकैको 4 भरि मकै, धान सबै थोक लयो, त्यो पनि छैन।
0: र सुवास्थित रेडियो लाङटाङकी स्टेसन म्यानेजर गीता नेउपानेले त्यहाँको अवस्थाबारे भनिन्।
4: यतिखेर रसुवामा चाहिँ गोसाइकुण्ड मेला पनि सञ्चालनमा छ। 12 चाहिँ जनपुण्य मेला चाहिँ सञ्चालनको लागि विभिन्न भक्तजनहरू पनि आउनु भएको थियो। विभिन्न होटेलहरूमा बास बस्ने क्रममा चाहिँ ती भक्तजनहरू पनि सम्पर्कविहीन भएको र खोजी कार्य गर्नको लागि हाम्रो रेडियोमा फोन गर्ने धेरैजना भइसक्नु भएको छ। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका व्यक्तिहरूले चाहिँ खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। नेपाल सरकारको तर्फबाट हेलिकप्टर आएर जिल्लामा खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। विभिन्न खोजहरूमा फँसेको व्यक्तिहरूलाई चाहिँ उद्धार गरिरहनु भएको छ। रसवागढीदेखि गल्छीसम्मको पक्की पुलहरू चाहिँ एउटा पनि नरहेको देखिन्छ। यतिखेर रसुवामा चाहिँ एकदम आजको दिन सम्झिँदाखेरि कालो दिनको रूपमा रसुवावासीका नागरिकहरूले लिनुभएको छ।
0: बाढीपछिको अवस्थाबारे नुवाकोट स्थित हाम्रा संवाददाता शक्तिमाया तामाङ।
5: जुन बिहान जुन माथिबाट बाढी आउँदैछ भन्ने कुरा भएपछि केही मान्छेहरू त अलि अगाडि पनि सचेत भएको भन्ने बुझिन्छ। त्यस पश्चात त्यो बाढी चाहिँ अलि 81 आएपछि धेरैको त्यस पश्चात त्यो बाढी चाहिँ अलि 81

0: नुवाकोटपछि त्यसको बट्टार चाहिँ एकदमै नुवाकोट अथवा धादिङकै सहर केन्द्रित जुन बजार व्यापारिक क्षेत्र हो भने बट्टारमा रहेका धेरै ब्याङ्क तथा वित्तीय संस्था अनि विद्यालयहरूमा आएको जो बाल बालिकाहरू विद्यार्थीहरूदेखि लिएर अहिले सबैजना यता नै थुनिएको अवस्था छ भने उता पारीको पनि यता आउन मिलिरहेको अवस्था छैन।
1: बिजुली पिउने पानी संसार सेवा अवरुद्ध भएको थियो ठाउँ ठाउँमा भन्ने खबर थियो, अहिले के छ त्यहाँको अवस्था?
0: बत्ती त आएको छैन, त्यो अब सबै कुराहरू खेती त्यो पावर हाउसहरूमै प्रब्लम भइसक्यो, त्यो आइसकेको छैन। सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ अब पहिलो कुरा चाहिँ यहाँ वारेर पारी गर्ने जुन मेन पुलहरू सबै बगाएको कारणले सबै धेरैजना चाहिँ यतापट्टि साइडमा थुनिएको छ
1: भनेको रसुवा र नुवाकोट बिच आवत जावत बन्द भएको कारण त्यो समस्या परेको।
0: जस्तै नुवाकोटको पनि अब मेन सिटी बट्टारमा पेसा व्यवसायको लागि यता बट्टार आउनु भएको मान्छेहरू पनि कतिपय चाहिँ होटेल खोजेर होटेलमा बस्नु भएको छ, कतिपय आफन्तकोमा बस्नु भएको छ, र कतिपय विद्यार्थीहरू पनि बट्टारमा भएको स्कुलमा अध्ययनको लागि आएको विद्यार्थीहरू पनि धेरैजना चाहिँ त्यसरी कोही शिक्षकहरूको घरमा कोही आफन्तको घरमा प्राय धेरै विद्यार्थीहरू चाहिँ शिक्षकहरूले पनि आफ्नो घरमा लगेर राख्नु भएको अवस्था छ, ताकि वारी पारी चाहिँ अब गर्नै सकेको छैन र सम्भावना पनि अब तत्कालै देखिरहेको अवस्था छ।
1: उनी थिइन् हाम्रो नुवाकोट संवाददाता शक्तिमाया तामाङ। यसै सिलसिलामा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई अचानक आएको अत्यास लाग्दो बाढीको कारणबारे सोधेका थियौँ।
2: प्रारम्भिक रूपमा भीम पहिरो नदीमा आएर मिसियो र नदी ब्लक भएर त्यो बनेको ड्याम फुटेर यस्तो बाढी आएको भन्ने हामीलाई एउटा त्यहाँबाट सानो नोटिस चाहिँ त्यहाँको विपद हेर्ने संस्थालाई कोट गर्दै लेखेको आएको छ, त्यसलाई हामीले आधार मान्ने हो र हाम्रो अहिले त्यहाँको युनिभर्सिटीको साथीहरूसँग सम्पर्क गर्दाखेरि पनि त्यो कुरा चाहिँ अलिक पुष्टि हुने नजिक पुगेको अवस्था तिब्बतको विपद न्यूनीकरण कार्यालयका अनुसार भनेर भनेको छ। र त्यसमा डङलिन छ्याङ्गोपो रिभर चाहिँ जिलोङ काउन्टीको त्यसमा भीम पहिरो आएर उनिएर वाटरको रिभर फ्लो भएर चाहिँ चाहिने क्षेत्रमा पनि ठुलो क्षति भएको र त्यही फ्लो जमा भएर पनि नेपालमा प्रवेश गरिसकेपछि हाम्रो स्टेसन जुन नेपालमा थियो यो बाढी नाप्ने त्यसलाई चाहिँ त्यसले सुरुमै ड्यामेज गरिदियो र त्यसको इन्फर्मेसन आउनु पाएन।
3: त्यहाँ अझै पनि त्यो जोखिम कायमै छ भन्ने किसिमका सूचनाहरू सन्दर्भमा के भन्नुहुन्छ?
2: त्यो पनि अहिले हाम्रो साथीहरूले एनालाइसिस गर्दाखेरि चाहिँ त्यो सम्भावनालाई नकाम्न सकिँदैन, त्यसको सन्दर्भमा अहिले चाइनिज दूतावासमा हाम्रो मौसम विज्ञान विभागको र परराष्ट्रको एउटा टिमले प्रयोग गरिराखेको अवस्था छ र चाइनिज पक्षबाट अहिलेको अवस्था के हो र यो हुन सक्ने सम्भावना अझै छ कि छैन भन्ने कुराको चाहिँ आधिकारिक सूचनाको अनुरोध हामीले गरेका छौँ।
3: अब अन्त्यमा तिब्बतसँग जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा यस्ता घटना बेला बखत सानो ठुलो स्तरमा देखा परिराख्नुको कारण
2: पछिल्लो समयमा जलवायु परिवर्तन र त्यसले सृजना गरेको तापक्रम वृद्धिले गर्दाखेरि उच्च हिमाली क्षेत्रमा हिम पहिरोको घटनाहरू बढिराखेको सन्दर्भ र हिमतालमा सुप्रा ग्लेसियर लेकहरू फर्मेसन भइराखेको र त्यसले गर्दाखेरि पनि त्यो पनि फुटेर आएको जुन हाम्रो विगतको पनि अनुभव छ। यो समग्रतालाई हेर्ने हो भनेपछि उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिले गर्दाखेरि हिम क्राइस्पेयरको ओभरअल इको सिस्टममा आएको परिवर्तन नै कारक भएको चाहिँ अनुमान गर्न सकिन्छ। यस वर्षको हामीले हेर्ने हो भने पनि एलिनोको कारणले गर्दाखेरि एसिया क्षेत्रमा कम वर्षा र औसतभन्दा बढी तापक्रमको प्रक्षेपण सबै चाहिँ मेट अथोरिटीहरूले गरेको सन्दर्भ पनि भएको हुनाले एउटा ग्लोबल वार्मिङको इम्प्याक्टको रूपमा पनि हेर्न सकिन्छ भनेपछि अर्को चाहिँ अब हिमतालको चाहिँ तलतिर हामी बसेका छौँ, हाम्रो सिरानमा हिमतालहरू छन्, हाम्रो सिरानमा हिम पहिरोहरू छन् र के हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नदी छन्दा यी दुईटै खालको क्यास्केटिङ र कम्पाउन्डिङ इम्प्याक्टहरू जुन देखिन थालेको छ त्यो अब डरलाग्दो छ।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती पवनराज पौडेलसँग कुरा गर्दै। बाढीले निम्ति आएको विपत्तिसँग सम्बन्धित थप सामग्रीहरू तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सुन्न र हेर्न पनि सक्नुहुन्छ। हवस् त यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौँ। त्यस बेलासम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
5: अहिले रातिको 9 बज्यो।

0: زي الفان اكسر ايه تسمى نفسها
1: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जीरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जीरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
5: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
4: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
5: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98-013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
6: ध्यान दिनुहोस् आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ अनावश्यक खर्च घटाऊ नियमित बचत गरौँ सहकारीमा बचत गर्दा सुरक्षित भविष्य सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व
7: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
8: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
9: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
10: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
11: सर्जरी सम्बन्धी सेवा हाड जोडी सम्बन्धी सेवा स्त्री तथा प्रसूति रोग सेवा बाल रोग सेवा न्युरो सर्जरी सेवा
12: न्युरो साइकेट्रिक सेवा
11: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
9: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन फोन 056-525-514 र 525-517
13: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
14: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ
15: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
16: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
17: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834

0: दशमलव 6।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौँ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना लाउँछ दिखाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: त्यसरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाए। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स
0: आनंद मार्ग चितवन मोबाइल 98550 5934
3: प्रत्येक श्रोता को मन को आवाज ती आवाज में सभी को मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदाय को आवाज।

0: FM 101.9 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82693 98570 82696
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला जान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
7: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
8: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
9: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: जाने दो ना।
1: ओ छोकरा, चलो चलो अंदर चलो, जल्दी करो।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

श्री परमात्मने नमः। श्री मौल कालिका देवे नमः। विदिताम समप्रभा मृगवती स्कंदस्थिताम ईशानाम कन्याभिः करवाल खेट विलसत दस्ताविराज सेविताम हस्ते चक्र गदा शिखेट विषगण चापम गुणम तर्जनीम बिभ्राणाम अनलातिकाम शशिधराम दुर्गाम त्रिनेत्राम भजे। देवी भगवती मौल कालिका का चरणमा हार्दिक नमन। तपाईँको अन्तर्दिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालका उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद वसाईमा तपाईँ हामी दिव्य यात्रा गरिरहेका छौँ। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजीदेखि सुन्दै आउनु भएको छ। आउनुहोस् कार्यक्रमको श्रीगणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल भाद्र 11 गते बिहिबार, तदनुसार अगस्त 27 तारिक सन् 2026, अहिले श्रावण शुक्ल पक्षको चतुर्दशी तिथि। आज चतुर्दशीको केवल उदय मात्रै अर्थात् 7:08 मात्रै रहेको छ, जुन आज बिहानको 8:31 मात्रै रहनेछ र त्यसपछि भने पूर्णिमा तिथिको प्रारम्भ हुनेछ। यसै गरी घनिष्ठ नक्षत्र रहेको छ 53:11, यसको अवधि भने रात्रिको 2:57 हुनेछ। साथै सोभन योग छ। यसै गरी करणमा वणिक तथा भद्राकरण रहेको छ। आनन्दादि योगमा श्रीवत्स योग छ। मकर राशिमा चन्द्रमाको अवस्थिति केवल अपराह्नको 2:15 मात्रै रहेको छ। दिनमान 32 घडीको रहेको छ। सूर्योदय बिहान 5:40 हुँदैछ भने सूर्यास्त साँझ 6:28 हुनेछ। आज पञ्चकारम्भ, यसै गरी भगवान शिवमा पवित्रारोपण गरिने दिन, यसै गरी भगवान हयग्रीवको उत्पत्ति भएको दिन पनि आज नै रहेको छ। साथै बाजुरामा बढी मालिका मेला लाग्ने दिन पनि आज नै रहेको छ। यदि पूर्णिमाको व्रत बस्नु भएको छ भने यहाँका लागि आज चतुर्दशीको उदय भए तापनि पूर्णिमाको व्रत बस्ने दिन पनि आज नै रहेको छ। यो जानकारी सँगै हामी आउँदै गरेको ऋषि तर्पणी, जुन भोलिको दिनमा तपाईँ हामी समक्ष उदय हुनेछ उक्त दिनको पूर्व सन्ध्याका रूपमा, यो दिनमा त्यस पवित्र दिनलाई आह्वान गर्दै आउनुहोस् आजको यो व्यवसायमा।

हामी सर्वप्रथम शक्तिमयी माता भगवती देवीको उपासनाको सन्दर्भसँग जोडिएका छौँ। भगवती देवी जो मौलकालिका देवीका रूपमा प्रख्यात हुनुहुन्छ, आफ्नो स्थानीय शक्तिमयी माता भगवतीको उपासनासँग हामी जोडिरहेका छौँ। यतिखेर आउनुहोस् भक्त साधक, यो ऐतिहासिक धार्मिक पर्यटकीय दृष्टिबाट निकै महत्त्व राख्ने पवित्र भूमिमा तपाईँ हामी सबैको आवागमन भइरहोस्। धर्मार्थ काम मोक्ष सबै किसिमका पुरुषार्थ प्रदान गर्नुहुने शक्तिमयी माता भगवतीको चरणको उपासना गरी जीवनमा श्रेय प्राप्त गरौँ। यो पवित्र स्थल जहाँ हरेक दिन हजारौँ सङ्ख्याका रूपमा श्रद्धालुहरूको उपस्थिति रहने गर्दछ, एक विश्वस्त सूत्र अनुसार यहाँ हरेक दिन करिब 1500 हाराहारीमा श्रद्धालु भक्तजनको उपस्थिति रहने कुरा यहाँका मूल पुजारी बताउनुहुन्छ। यसबाट पनि यस क्षेत्रको महिमा कति धेरै चर्चित छ भन्ने कुरो प्रष्ट हुन आउँछ। भक्त साधक आउनुहोस्, उनी देवी भगवतीको उपासना गर्दै जीवनमा सफलता प्राप्त गरौँ, श्रेय एवं कल्याण प्राप्ति गरौँ। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै भगवती देवीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवती सरस्वती माताको यो वचन।

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवती सरस्वती माताको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्त साधक। आजको यो पवित्र दिन भोलि आउँदै गरेको ऋषि तर्पणी अर्थात् हाम्रा पूर्वजहरूलाई सम्झना गरिने पावन दिनको पूर्व सन्ध्याका रूपमा रहेको छ। भोलिका लागि आजदेखि नै भोलिको मूल व्रतका लागि गरिने पूर्वाङ्ग कर्महरू आजकै दिनमा समापन गरिन्छन्। जस्तो कि सौर कर्म गर्ने तथा नयाँ यज्ञोपवित पनि धारण गर्नु उपयुक्त हुन्छ। आज यज्ञोपवित अर्थात् जनै धारण गरेर फेरि त्यसलाई भोलि अभिमन्त्रण गरेको जनै लगाइसकेपछि यसलाई त्याग्ने अथवा कतिपयले भोलिको दिन नयाँ जनै धारण गरिहालिन्छ तसर्थ आज नफेर्दा पनि भयो भन्ने हिसाबले लिनुहुन्छ भने खास नियमअनुसार चाहिँ भोलिको पूजाको उपयुक्तताका लागि नवजनै धारण गरेर अघिल्लो दिनमा पवित्र भोजन हविष्यान्न भोजन गर्ने इच्छाको मात्र भोजन गर्ने र भोलिका लागि जनैहरू तयार पार्ने रक्षाबन्धन तयार पार्ने जस्ता कामहरू आजको दिनमा सम्पन्न गरिन्छ। यो सिलसिलालाई हामी फेरि भोलिको सन्दर्भसँग जोड्नेछौँ तर आज भने यही यज्ञोपवित जनै धारणा गरिने सन्दर्भसँगै जोडिएका विषयवस्तुलाई पस्किँदैछौँ जहाँ गायत्री मन्त्रको जपको सन्दर्भलाई हामीले गत श्रृङ्खलादेखि जोड्दै आएका थियौँ। गायत्री मन्त्रको जप महिमा, जप गर्नाले के हुन्छ जस्ता विभिन्न जिज्ञासाहरूलाई यथासम्भव उत्तरात्मक सन्तुष्टिबाट निराकरण गर्दै लैजाने प्रयासमा तपाईँ हामी थियौँ। भोलि आउँदै गरेको ऋषि तर्पणी अर्थात् यज्ञोपवित जनै धारणा गर्ने सन्दर्भसँग गायत्री मन्त्रको जपको महिमा पनि ठिक्क मेल खान्छ। गायत्री मन्त्र यज्ञोपवित धारणापछि अर्थात् व्रतबन्ध कर्म पूर्ण भइसकेपछि मात्रै मन्त्र जप प्राप्तिको अधिकार प्राप्त हुन्छ। गुरुद्वारा मन्त्र दीक्षा प्रदान हुन्छ र त्यही मन्त्रलाई शक्ति प्राप्तिका लागि जप्ने काम गरिन्छ। त्यसकारण व्रतबन्ध अर्थात् यज्ञोपवित धारणासँग पनि गायत्री मन्त्र जपको तादात्म्य सम्बन्ध रहेको छ। जहाँ यज्ञोपवित धारणा त्यहाँ गायत्री मन्त्र जप, जहाँ गायत्री मन्त्र जप त्यहाँ यज्ञोपवित धारणाको अनिवार्यता, यी दुईटालाई अलग बनाउन सकिँदैन। तसर्थ भोलि आउँदै गरेको यज्ञोपवित धारणाको सन्दर्भ अहिले गायत्री मन्त्र जपसँग पनि उत्तिकै मेल खाने भएकोले यही विषयवस्तु पस्किने जमर्को गर्दैछु। गायत्री मन्त्रका द्रष्टा ऋषि कौशिक ऋषि, विश्वामित्र ऋषि, गायत्री छन्द, भगवती गायत्री देवी नै जसकी शक्तिका रूपमा हुनुहुन्छ, गायत्री सावित्री सरस्वती त्रिगुणात्मिका हुनुहुन्छ भगवती देवी, र यस्तै पञ्चमुखी गायत्री भगवतीको उपासनाको सन्दर्भ पनि जोडिएको हुन्छ। यसरी हेर्दा सम्पूर्ण देवीमयी हुनुहुन्छ गायत्री भगवती, जसको मन्त्र उच्चारणको अनुष्ठानले प्रसन्न भएर आशीर्वाद प्रदान गर्नुहुन्छ। अब लागौँ गायत्री मन्त्रका वास्तविक अर्थतर्फ। जहाँ ओमकारबाट सुरु भएको गायत्री सम्पूर्ण पञ्चतत्त्वात्मक सृष्टि र जगतलाई यसले समेट्ने काम गर्दछ। त्यसकारण ओम पहिला उच्चारण गरेर त्यसपछि 24 अक्षरका गायत्री मन्त्रको जप गरिन्छ। यसरी ओमकार प्रणवपूर्वक गरिएको मन्त्र जप यो ब्रह्माण्डको शक्तिको केन्द्रबिन्दु मानिएका भगवान सूर्यको उपासनासँग सम्बद्ध छ। गायत्री मन्त्रको मूल अर्थ नै सूर्य उपासनासँग जोडिएको छ। त्यसकारण गायत्री मन्त्रको जप गर्दा सूर्य उदय हुनुभन्दा पूर्व नै जप गरिसकेपछि जब सूर्योदय हुन्छ अनि त्यसपछि अहिलेसम्म जप गरिएको अनुष्ठान भगवान सूर्यमा अर्पण गर्दै अर्घ्य प्रदान गर्ने यो नियमसँग जोडिएको छ। यसर्थले पनि गायत्री मन्त्रमा सूर्य उपासनाका महिमाको वर्णन गरिनु र अर्कोतर्फ सूर्य उदयसँग सम्बद्ध भएर गायत्री मन्त्र जप गरेर सूर्यलाई अर्घ चढाइनुले यही सन्दर्भ र तादात्म्यतालाई प्रकट गर्दछ। अर्कोतर्फ सायङ्कालको सूर्यास्त हुने समयमा अर्घ्य जुन प्रदान गरिन्छ त्यो अर्घ्य प्रदान गर्नु पूर्व सूर्यास्त हुनुभन्दा पहिले नै गायत्री मन्त्र जप गरिसकेपछि सूर्यास्तका सँगसँगै अर्घ्य प्रदान गर्दै आफूले मन्त्र जप गरेको जप शक्ति भगवान सूर्यमा अर्पण गर्ने, यसरी गायत्रीको उपासना र सूर्योपासना सँगै जोडिनुले के अर्थलाई बोध गराउँछ भने गायत्री मन्त्र पनि सूर्यकै उपासनात्मक अर्थमा केन्द्रित छ। भगवान सविता सूर्यलाई जो हाम्रा सबैका लागि वरणीय हुनुहुन्छ, योग्य हुनुहुन्छ, पूजनीय हुनुहुन्छ, उनै भगवान सूर्यको प्रकाशपुञ्जलाई हामी ध्यान गर्दछौँ।
यस्ता सविता देवताले हामीलाई सधैँ हाम्रो सद्बुद्धिलाई असल कर्मतर्फ अभिप्रेरित गरून्, सत्प्रेरणा प्रदान गरून् भन्ने किसिमको अर्थ गायत्री मन्त्रमा रहेको छ। भक्ति साधक सन्दर्भलाई जोड्दै रहँदा हामी भगवत उपासनाका लागि एउटा मिठो भजन श्रवण गर्दैछौँ।

0: सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा यो समुद्र भक्ति गायन। यहाँलाई पुनः स्वागत गर्दछु कार्यक्रममा। हामी गायत्री मन्त्रको जपको महिमाको सन्दर्भलाई गत श्रृङ्खलादेखि जोड्दै आइरहेका थियौँ र भोलि आइरहेको जनै पूर्णिमा अर्थात् रक्षाबन्धन ऋषि तर्पण गरिने र यज्ञोपवित धारणा गरिने दिन यही गायत्री मन्त्रसँग सम्बद्ध पनि छ। यी दुवै प्रसङ्गलाई यतिखेर मिल्दोजुल्दो अवस्थामा चर्चा गर्न सकिने भएकोले यिनै विषयवस्तु तपाईँ समक्ष पस्कँदै थियौँ। द्रुपदादिव मम चानः स्विन्नः स्नातोमलादिव भूतम पवित्रेण वाज्यमापः सन्धन्तु मेन सह। मेरा अन्तरात्मालाई सबै प्रकारले खुलस्त पारेर पवित्र बनाएर मलाई सधैँ विभिन्न किसिमका मलिन अवस्थाबाट सुकिलो अवस्थामा पुर्याउन् भनेर गायत्री मन्त्र जप्नु पूर्व यसरी मन्त्र पढेर अघमर्षण गरिन्छ। यी सबै कुराहरू सन्ध्या विधिमा उल्लेख गरिएका छन्। सधैँ सत्कर्ममा अभिप्रेरित गरिराखुन् हामीलाई सविता सूर्यदेवले भनेर सूर्य उपासनात्मक प्रधानतालाई गायत्री मन्त्रले आत्मसात गर्नुले के कुरालाई सङ्केत गर्छ भने सम्पूर्ण विशाल ब्रह्माण्ड संरचनाका मूल आधार सूर्यको उपासनाबाट सबै कुरामा सुस्थिरता आओस् भन्ने कुरा गायत्री मन्त्रको अभिप्रायले व्यक्त गर्न खोजिएको देखिन्छ। त्यसकारण पनि संसारमा शान्ति छाओस् भन्ने कामना राखिएको गायत्री मन्त्रको जपबाट तपाईँ हामी सबैमा शान्ति प्राप्ति हुन्छ र एक किसिमको अखण्ड शान्तिको अनुभूति हामीले गर्न सक्छौँ। यस अर्थले पनि गायत्री मन्त्र जपको विशेष महिमा रहेको छ। गायत्री मन्त्र जपको जुन पवित्र सोच र धारणा हो त्यो धारणाले हाम्रो मस्तिष्क रूपी ब्रह्माण्डलाई पनि परिशोधन गरेको हुन्छ, परिमार्जन गरेको हुन्छ। अनि सविता देवता भनेका ज्ञानका प्रतीक हुन्। उक्त ज्ञानको प्रतीक हामीमा हृदयमाझ उदय रहोस् भन्ने कामनासहित मन्त्र जप्नाले हामीलाई उक्त शक्ति प्राप्त हुन्छ। भक्त साथी, यिनै सन्दर्भ विशेषलाई चर्चा गर्दै रहँदा समयको विधाईसँगै हामी पनि आजको लागि विदा हुने तर्खरमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमको माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाका चरणमा अर्पण गर्दै आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्ति निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
8: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले सहायसूत्र गरेको धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
9: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
11: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
10: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
11: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
12: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फोन पार्क छ नि, त्यही गर हुन्न र?
12: ल ल, गएर तुरन्त बुक गरिहाल है।
10: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
11: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
14: जय माता मौला काली।
15: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
16: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
15: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
17: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
18: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
17: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
19: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 84, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
20: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
21: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
22: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
23: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
24: सर्जरी सम्बन्धी सेवा,
23: हाड जोडी सम्बन्धी सेवा,
24: स्त्री तथा प्रसूति रोग सेवा,
23: बाल रोग सेवा,
24: न्युरो सर्जरी सेवा,
23: न्युरो साइकेट्रिक सेवा,
24: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
22: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 0556 5514 र 5556 5517।
0: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
3: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैडाकुटे ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
25: मोबाइल 9851129163, 9855774503 र 9851984503।
6: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: आपतकालीन स्वास्थ्य संयन्त्र सक्रिय बनाउँदै प्रभावित क्षेत्रसम्म स्वास्थ्य सेवा व्यवस्थापनलाई तीव्रता दिएको जानकारी दिएको छ। मन्त्रालयले गम्भीर प्रकृतिका घाइतेको उपचारका लागि काठमाडौँका प्रमुख अस्पतालहरूलाई तयारी अवस्थामा राखेको छ भने प्रभावित क्षेत्रमै प्राथमिक उपचार उपलब्ध गराउन स्वास्थ्य कर्मी, औषधि तथा आवश्यक स्वास्थ्य सामग्री पठाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले राष्ट्रिय ट्रमा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र सिभिल अस्पताललाई आकस्मिक उपचार तथा शल्यक्रियाका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। सचिव डाक्टर देवकोटाले गोर्खापत्रसँग कुराकानी गर्दै ती अस्पतालमा आकस्मिक उपचार टोली परिचालन गर्नुका साथै आवश्यक परे तत्काल शल्यक्रिया गर्न सकिने व्यवस्था मिलाइएको जानकारी पनि दिनुभयो। ट्रमा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र सिभिल अस्पताललाई तयारी अवस्थामा राखेका छौँ। डाक्टर देवकोटाले भन्नुभयो, अस्पतालमा आकस्मिक टोलीदेखि अपरेसन गर्नेसम्मको व्यवस्था गरिएको छ। उहाँका अनुसार गम्भीर घाइतेलाई आवश्यकता अनुसार हेलिकप्टरबाट काठमाडौँ ल्याएर उपचार गर्ने र तुलनात्मक रूपमा सामान्य अवस्थाका घाइतेहरूलाई प्रभावित क्षेत्र नजिकैका अस्पतालहरूमा उपचार गर्ने व्यवस्था मिलाइएको छ। यसका लागि नुवाकोटको त्रिशुली अस्पताल, रसुवा अस्पताल लगायतका स्थानीय स्वास्थ्य संस्थाहरूलाई समेत सक्रिय बनाइएको छ। गम्भीर बिरामीलाई काठमाडौँ ल्याउने र बाँकीलाई त्रिशुली लगायतका नजिक अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै देवकोटाले स्वास्थ्य मन्त्रालयले आवश्यक पर्ने सबै संयन्त्र सक्रिय बनाएको जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा उपचारका लागि औषधि, स्वास्थ्य सामग्री तथा आपतकालीन टेन्ट समेत पठाइएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। आजका सबै राष्ट्रिय दैनिकहरूले तिब्बतबाट आएको बाढी र त्यसले नेपालमा मच्चाएको वितण्डा सम्बन्धी खबर विभिन्न कोणबाट छापेका छन्। सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको खबर लिँदैछौँ। भोटेकुसी बाढीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौँ बेपत्ता, हजारौँ घरबार विहीन, शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। बुधबार बिहान 9:45 रसुवाको टिमुरे बजार सामान्य थियो। रसुवाको भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुङ्गानाले जमिन हल्लिएको महसुस गरे, उनलाई भुइँचालो आए जस्तो लाग्यो। हत्तपत्त उनी बाहिर निस्किए, बाहिर देखिएको दृश्य भुइँचालोको थिएन। माथिबाट धुवाको ठुलो मुस्लोसहित 100 मिटर उचाइको छाल जस्तो देखिने बाढी टिमुरे बजारतिर बज्रिँदै थियो। त्यसले क्षणभरमै बजार बगायो। ढुङ्गाना र थुप्रै स्थानीय ज्यान जोगाउन जङ्गलतिर दौडिए। नेपाल चीन सीमाको रसुवागढी नाकाबाट सुरु भई तल्लो तटीय क्षेत्रसम्म पुगेको यही बाढीले बुधबार रसुवा, नुवाकोट र धादिङमा ठुलो विनाश गर्यो। नेपाल प्रहरीले बुधबार राति 11:05 अध्यावधि गरेको विवरण अनुसार बाढीमा परेका 157 जनाको शव फेला परेको छ। रसुवामा 3, नुवाकोटमा 13 र धादिङमा 27 शव फेला परेका छन्। यस्तै चितवनमा 64, गोर्खामा 19, तनहुँमा 9 र नवलपरासी पूर्वमा 22 शव भेटिएका छन्। सयौं अझै सम्पर्कविहीन छन्। टिमुरे, स्याप्रु बेसी, हाकु बेसी, मैलुङ लगायत रसुवाका 1 दर्जनभन्दा बढी बस्ती ध्वस्त भएका छन्। नुवाकोट र धादिङका तटीय क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरी बलका 13 जना सम्पर्क विहीन छन्। यस्तै 391 विदेशी र 93 स्वदेशी पर्यटक पनि बाढीबाट सम्पर्कमा छैनन्। सुरक्षा निकाय र जलवायु विज्ञहरूले यो बाढीलाई जनधनको क्षतिका हिसाबले देशको पछिल्लो समयको सबैभन्दा भयानक विपत्ति मध्ये एक मानेका छन्। 450 मेगावट बिजुली उत्पादन बन्द, 400 मेगावटका निर्माणाधीन आयोजनामा क्षति, सड़क सञ्चार, बैंक तथा वित्तीय संस्थामा पनि धेरै नोक्सानी, रसुवागढीदेखि गल्छीभन्दा तलसम्म 19 पक्की पुल र 5 बेली ब्रिज बगे, बेत्रावतीदेखि रसुवागढी नाका जोड्ने 40 किलोमिटर सडक क्षतिग्रस्त, नेपाल टेलिकमका 35 बीएटीएस साइट अवरुद्ध, एनसेलका 27 टावर डाउन, विद्युत आपूर्ति बन्द हुँदा र मुख्य फाइबर लाइन काटिँदा सेवा अवरुद्ध, भोटेकोशी बाढीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: विध्वंसक बाढीले विपत्ति, 157 जनाको शव प्राप्त, उद्धारमा राज्यका सबै संयन्त्र परिचालित, 93 जनाको उद्धार, राति पनि उद्धार तथा खोज जारी शीर्षकमा मुख्य खबर छापिएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढी पहिरोले अकल्पनीय जनधनको क्षति पुर्याएको छ। यस विपदबाट रसुवासहित नुवाकोट, धादिङ, गोर्खा, तनहु, चितवन र नवलप्रासीसम्म प्रभावित भएको छ। बाढीमा परि मृत्यु भएका 157 जनाको शव फेला परेको छ। फेला परेका सबमध्ये 15 जनाको पहिचान खुल्न बाँकी रहेको छ। गृह मन्त्रालयका अनुसार हालसम्म चितवनमा 64, धादिङमा 27, नुवाकोटमा 13, गोर्खामा 19, तनहुमा 9, रसुवामा 3 र नवलप्रासी पूर्वमा 22 जनाको शव फेला परेको छ। विभिन्न स्थानमा खोज तथा उद्धार जारी छ। सम्पर्कविहीन र बेपत्ता व्यक्तिहरूको संख्या अत्याधिक रहेकाले मृतकको संख्या निकै बढ्न सक्ने अनुमान सुरक्षा निकायहरूले गरेका छन्। बाढीमा परि घाइती 93 जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उद्धार कार्यमा राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। बाढीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। रसुवागढी, सेप्रोफेसी, बेसी, मैलुङ र बेत्रावतीमा तैनात सैनिकहरू सम्पर्कविहीन छन्। ती स्थानमा बाढीले अकल्पनीय क्षति पुर्याएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी लगायतका पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। बाढीले बस्ती, बजार, सडक, पुल, जलविद्युत आयोजना तथा सुरक्षा निकायका संरचनामा पनि ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरणहरू प्राप्त भएका छन्। बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका 7 र निजी क्षेत्रका 8 गरी 16 हेलिकप्टर निरन्तर खोज तथा उद्धारमा परिचालित भइरहेका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा 7 हेलिकप्टर सहित 1,700 जना सैनिक परिचालन गरिएको छ, जसमा खोज तथा उद्धार र राहत तथा स्वास्थ्य टोली पनि रहेको छ। सेनाले हवाई साधनबाट 96 जना र स्थल मार्गबाट 26 गरी 221 जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको जनाएको छ। निजी क्षेत्रका 8 हेलिकप्टरले 29 जनाको उद्धार गरेका छन्। आजको गोरखापत्र दैनिकमा खबर छ।
7: पूर्वानुमान र पूर्व सूचनाले गम्भीर क्षति शीर्षकमा मध्याह दैनिकले खबर लेखेको छ। बिहान करिब 8 बजेसम्म रसुवाको जनजीवन सामान्य थियो। चीनको तिब्बत तर्फबाट रसुवाको भोटेकोशी क्षेत्रमा अचानक भीषण बाढी आयो। रसुवागढी नाकाका प्रहरीले जानकारी पाए लगत्तै पूर्व सूचना गर्न नभ्याउँदै आएको बाढीले त्यहाँ कार्यरत प्रहरी नै बेपत्ता पार्यो। रसुवागढी नाकादेखि 20 किलोमिटर उत्तर पूर्वमा हिम चट्टान पहिरोका कारण रसुवामा 81 ठूलो बाढी आएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको ठम्याइ छ। नेपाल चीन सिमानामा गएको हिम चट्टान पहिरोका कारण लेन्डे खोलामा गेग्रान सहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशुली नदीमा प्रवेश गरेको देखिएको छ। प्राधिकरणले भनेको छ बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सौहार्द जोशीका अनुसार बाढीको बहाव र गति अत्यन्त तीव्र थियो। यो बाढी चीनको तिब्बती क्षेत्रबाट मात्र 20-25 मिनटमा नेपाली सीमा क्षेत्रमा आइपुगेको थियो। सीमा क्षेत्रमा आइपुगेपछि यसले 10-15 मिनटमा 12-15 किलोमिटरको दूरी पार गर्दै तल्लो तटीय क्षेत्रमा प्रभाव पारेको छ। नेपाली नाकामा रहेको रसुवागढी नाकाको खोला नाप्ने केन्द्र स्टेशनमा 8:40 बाढी प्रवेश गरेको रेकर्ड गरिएको छ। बाढी एकैचोटि निकै ठूलो उचाइ र वेगमा आएका कारण यसको असर बढी देखिएको हो। उनले भने, बाढीको पूर्व सूचना समयमै पाउन नसक्नुमा भौगोलिक विकटता प्रमुख कारण रहेको जलविज्ञ जोशीले बताए। हिमताल भएको क्षेत्र अत्यन्त दुर्गम र विकट भएकाले चीन सरकारलाई समेत तत्काल सूचना प्राप्त गर्न कठिन छ। उनले भने, बाढीको बहाव तीव्र गति भएकाले पूर्व सूचना दिन समय नै भएन। बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। कति बेला हिमताल विस्फोट हुन्छन् भन्ने ठ्याक्कै पूर्वानुमान गर्ने प्रविधि हालसम्म विकसित छैन। उनले भने, स्याटेलाइट तस्विरहरू पनि त्यही समयमा उपलब्ध हुँदैनन्। विभागले स्याटेलाइट तस्विरहरूको तुलनात्मक अध्ययन गरेर बाढीको वास्तविक कारण पत्ता लगाउने प्रयास गरिरहेको उनले बताए। नेपाल बाढी सूचनाका सहायक जनवैज्ञानिक प्रभाकर यादवका अनुसार स्थानीय वर्षाका कारण आउन सक्ने सामान्य बाढीबारे सूचनाहरू भए तापनि यो अचानक आएको बाढीबारे कुनै पूर्वानुमान गरिएको थिएन।
0: राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहसँग टेलिफोन मार्फत कुराकानी गर्दै बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको हो। उहाँले विपदमा परेका नागरिकको खोज उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारका सबै निकाय परिचालन गर्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। सो अवसरमा प्रधानमन्त्री शाहले बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै प्रभावित नागरिकको उद्धार, राहत तथा उपचारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको बताउनु भएको छ। सरकारले प्रभावित नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन कुनै कमी हुन नदिने प्रतिबद्धता प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्रीको सक्रियता शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्रीलाई भोटे कोशीमा बाढी आएको स्थानीय प्रशासनबाट सूचना प्राप्त 8:45 उहाँलाई सूचना प्राप्त भएको थियो। त्यसै गरी प्रधानमन्त्री शाहबाट बाढी प्रभावित क्षेत्रमा उद्धार खोज तथा राहत कार्यका लागि सुरक्षा निकायसहित सरकारवाला निकाय सङ्घ संस्थाहरूलाई उहाँले 9 बजे नै निर्देशन दिनुभएको थियो। त्यसपछि 9:15 प्रधानमन्त्री शाहले तटीय क्षेत्रलाई उच्च सतर्कतामा राख्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहद्वारा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा राख्न तथा नदी किनारमा जान अनुरोध गर्नुभएको थियो।